0: आएको गैंडा गणना बजेट अभावसँगै यस वर्ष बाघको गणना समेत परेकाले स्थगित। कञ्चनपुरको भीमदत्त नगरपालिका 10 तिलकेनी चुरे फेरीको दलित बस्तीका बासिन्दा भरपर्दो विद्युत सेवा नहुँदा सिंचाई सुविधाबाट वञ्चित, बस्तीमा जडान गरिएका बोरिङ पर्याप्त विद्युत प्रसार नहुँदा सञ्चालनमा आउन सकेन, सिंचाई अभावमा स्थानीयको खेतीपाती र पशुपालन व्यवसाय संकटमा। नेपाल चीन आउन अमेरिकाको क्यालिफोर्निया राज्यको सान फ्रान्सिस्कोमा नेपाल उत्सव गरियो। एनआरएनए क्यालिफोर्निया लगायतका नेपाली सामाजिक संस्थाको संयुक्त आयोजनामा सम्पन्न उत्सवमा पञ्चकन्या, पञ्चेबाजा, शंखध्वनी, कुमारी, धीमे तथा लाखेनाच प्रदर्शन। र वैदेशिक रोजगार विभागद्वारा कामदार पठाउने इजाजत प्राप्त संस्थाहरूलाई श्रम संसार एपमा जोड़िन निर्देशन। वैदेशिक रोजगारीमा जाने कामदारको विवरण डिजिटलाइजेशन गर्ने, पारदर्शी र व्यवस्थित बनाउने उद्देश्य।
1: खबर यति नै, नमस्कार।
2: यो BFBS गोर्खा रेडियो हो।

0: સન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્હોસ
2: પ્લે BFBS
1: યુ BFBS ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: सरकारले एसईई परीक्षाफल 29 दिनमै सार्वजनिक गरेको छ. परीक्षाफल प्रकाशित भएपछि शिक्षा मन्त्री सस्मित पोखरेलले समयमै सेवा प्रवाह गर्न सक्ने राज्य संयन्त्रको सामूहिक प्रतिबद्धता र कार्यक्षमताको महत्वपूर्ण उदाहरण बनेको बताउनु भएको छ. राष्ट्रिय परीक्षा बोर्डले निकालेको नतिजामा 65.98% विद्यार्थी उत्तीर्ण भएका छन्. एसईई परीक्षा गएको चैत 19 29 गतेसम्म सञ्चालन भएको थियो. यसपटक परीक्षा केन्द्रमा नै उत्तर पुस्तिका परीक्षण गरिएकाले छिटो नतिजा सार्वजनिक गरिएको हो. बोर्डले टेलिकम, जानकी टेक्नोलोजी, एम्बिसन, गुरु, कान्तिपुर पब्लिकेशन, खल्ती, इडियो सञ्जाल लगायत माध्यमबाट नतिजा हेर्न सकिने जनाएको छ. बोर्डले एसईका विद्यार्थीका लागि पूरक ग्रेड वृद्धि परीक्षा आगामी असार 1 सातादेखि सञ्चालन गर्ने बताएको छ. सो परीक्षा असार 1 सोमबारदेखि सुरु हुने बोर्डले जनाएको छ. बोर्डका अनुसार पूरक परीक्षा असार 9 सञ्चालन हुनेछ. बोर्डले तोकेको व्यवस्था अनुसार अन्तिम ग्रेडमा सी वा सोभन्दा कम प्राप्त गरेका विद्यार्थीहरू पूरक परीक्षामा सहभागी हुन योग्य हुनेछन्. सरकारले ल्याएको नीति कार्यक्रमलाई प्रतिपक्षी दलहरूले परम्परागत र कर्मकाण्डी भनेका छन्. एमाले नीति कार्यक्रमलाई शब्दजालको भण्डार भनेको छ. नेकपाले पनि नीति कार्यक्रममा आशा गर्ने ठाउँ नदेखिएको टिप्पणी गरेको छ. पूर्व अर्थमन्त्री वर्षमान पुन
4: अलि ठुलो अपेक्षा जगाएर आएको दलले सरकार बनाइराखेको बेला अलि क्रमभङ्ग गर्ने खालको नीति कार्यक्रम ल्याउँछ भनेको एभरेज नीति कार्यक्रम ल्याएको छ. यसै खालको बजेट आयो भने जनता खास गरी नवयुवाहरू निराश हुने सम्भावना बढी देखिन्छ. सरकार त्यति धेरै तयारी साथ आएको देखिएन. परम्परागत जस्तै नियमित जस्तै देखिन्छ.
3: प्रमुख प्रतिपक्षी कंग्रेसका सांसद अर्जुन सिंह केसीले नीति कार्यक्रममा नयाँ कुरा नदेखिएको भन्दै कर्मकाण्डी भएको टिप्पणी गर्नुभयो.
5: जनरली हेर्दाखेरि यो निरन्तरताकै कर्मकाण्डी नीति तथा कार्यक्रमभित्र अलिकति केही नयाँ जलप सलप यसो केही रङरोगन गर्ने हुन्छ नि, कहीँ कहीँ देखिन्छ. अब धेरै ठाउँमा गरिनेछ हुनेछ भन्ने शब्दहरू यति धेरै ठाउँमा छ त त्यस्ता हामीले पढ्दा पढ्दा थकिदिइसक्यौँ. योभन्दा अगाडि पनि प्रमिस चाहिँ गर्ने काम नगर्ने कारणले नै हामी अहिले जनमतबाट पाखा पर्यौँ नि. त्यस कारणले जुन एउटा दिशा निर्देश गरेर दृढतापूर्वक आउँछ कि भन्ने जस्तो कता कता मलाई पनि लागेको थियो, त्यस्तो मैले देखिनँ. त्यो कर्मकाण्डी नै छ.
3: म्याग्दीको महभीरमा पहिरो खसेपछि बेनी जोमसम कोरला सडक आज बिहानदेखि अवरुद्ध भएको छ. ढुङ्गा र माटोसहितको पहिरो खसेर 76 किलोमिटर दूरीको बेनी जोमसम सडकमा सिधा यातायात सम्पर्क विच्छेद भएको हो. सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जमसुमदेखि बेनीतर्फ आउँदै गरेका सवारी साधन बीचबाटोमै रोकिएका छन्. स्थानीयवासीका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने आउने पर्यटक र तीर्थयात्री प्रभावित भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमल सिन्हाले सडक विभागका उपकरण परिचालन गरेर सडक खुलाउन पहल भइरहेको जानकारी दिनुभयो. सरकारले वैदेशिक रोजगारीलाई बाध्यताबाट आर्थिक वर्ष 2092-93 रोजगार प्रवर्धन दशक घोषणा गरेर कार्यक्रम सञ्चालन गर्ने भएको छ. अनौपचारिक क्षेत्रलाई औपचारिक क्षेत्रमा रूपान्तरण गर्दै श्रमिकको अधिकार संरक्षण गरिने समेत नीति कार्यक्रममा उल्लेख छ. कमाउँदै सिक्दै कार्यक्रमलाई निरन्तरता दिँदै यसमा आधारित भई राष्ट्रिय अप्रेन्टिसिप कार्यक्रम र विदेशबाट फर्केका युवाको सिपलाई डिजिटल सिप पासपोर्ट मार्फत अभिलेखीकरण गरिने कार्यक्रम छ. त्यस्तै रिभर्स प्रवासन प्रोत्साहन गर्न एकीकृत प्रोत्साहन प्याकेज ल्याइने पनि योजना नीति तथा कार्यक्रममा समेटिएको छ. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम भङ्ग हुने अवस्थामा पुगेको बताउनु भएको छ. इरानको प्रस्ताव अस्वीकार्य रहेको बताएका ट्रम्पले युद्धविराम उल्लङ्घन हुने सङ्केत गर्नुभएको छ. इरानले दिएको प्रस्तावलाई ट्रम्पले रद्दी भन्नुभएको छ. बीबीसीका सरा स्मिथले वासिङटनबाट रिपोर्टिङ गर्दै हुनुहुन्छ.
6: Polls are also showing that this war is deeply unpopular with the American people, almost 2/3 of them saying they think it increases the chance of an economic recession. And that is partly why you have Donald Trump saying that the ceasefire is on life support, but he is not saying that it's over. Neither America nor Iran seems keen to say that the ceasefire is over.
3: 13 औं संस्करणको राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा पुलिस क्लब विजेता भएको छ. नेपाल आर्चरी संघको आयोजनामा पोखरामा यही वैशाख 26 गतेदेखि सुरु भएको प्रतियोगिता हिजो सकिएको छ। पुलिसले समग्रमा 5 स्वर्ण 4 रजत र 3 काँस्य पदक जित्दै च्याम्पियन बनेको हो। यसै गरी अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब 4 स्वर्ण 1 रजत र 2 काँस्य पदक सहित द्वितीय हुन सफल भयो। प्रतियोगिताको रिकप पुरुष व्यक्तिगत तर्फ नेपाल पुलिस क्लबका तिलक पुनले स्वर्ण पदक जित्दा रिकप महिला व्यक्तित्वका तर्फ आर्मीकी यानु अवालेले स्वर्ण जित्नुभयो। खबर यति नै। नमस्कार।

0: अन्य समुदायमा
1: रिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ छलफलमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले धारणा राख्नेछन् राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा हिजो सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो नीति तथा कार्यक्रम वाचन भइरहँदा बैठकको विषयबाट निस्किएका प्रधानमन्त्री पालेन्द्र शाहको उपस्थितिबारे संघीय संसद सचिवालयले केही खुलाएको छैन राष्ट्रपतिले सरकारको नीति कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री शाह उठेर हिँडेपछि प्रतिपक्षी दलले आलोचना गरेका छन् राष्ट्रपति सदनबाट बाहिरिएपछि मात्रै सभामुखले अरूलाई बाहिरिन आग्रह गर्ने चलन भए पनि शाह भने राष्ट्रपतिलाई आफैले हस्तान्तरण गरेको नीति कार्यक्रम वाचन भइरहँदा बीचैमा हिँड्नु भएको हो एमाले सांसद गुरूप्रसाद बरालले प्रधानमन्त्रीको शैलीप्रति बैठकमै प्रश्न उठाउनु भएको छ
4: देशको प्रधानमन्त्रीज्यूले संयुक्त सदनमा राष्ट्रिय पोसाकको परिपालना गर्नुपर्ने हो कि होइन चलन त्यसै चल्दैन चलाएपछि चल्छ हामीहरूले कस्तो चलन चलाउने हो यो देशमा यस विषयमा रुलिङको माग गर्दछु सँगसँगै राष्ट्रपतिज्यूले नीति र कार्यक्रम सम्बोधन गरिरहनु भएको छ देशको प्रधानमन्त्रीज्यू जसले नीति र कार्यक्रमलाई टेबल गर्ने प्रक्रियामा अगाडि बढ्नु भएको थियो बिचमा उहाँले बहिष्कार गरेर हिँडेको हामीले देख्यौँ यसले यो नीति र कार्यक्रम प्रतिको उहाँको अनरसिप के हो यो संसदले बुझ्न चाहन्छ
3: प्रधानमन्त्री बैठक कक्षबाट बाहिरिएपछि सांसदहरूबीच हाँसो फैलिएको थियो राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्ष मनसुनमा विपदको जोखिम उच्च रहने अनुमान गरेको छ
5: प्राधिकरणका अनुसार मनसुन अवधिमा मुलुकभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण जोखिम बढ्ने देखिएको हो सार्वजनिक गरिएको मनसुन पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजनाको मस्यौदामा झण्डै 19,97,000 भन्दा बढ़ी नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ करिब 4,57,000 घरदूरी जोखिममा पर्न सक्ने प्रक्षेपण छ मनसुन अवधिमा हिमाली क्षेत्रमा हिमताल विस्फोट तराई तथा तल्लो भेगमा बाढ़ी पहिरो डुबान र आकस्मिक बाढ़ीको जोखिम बढ़ने उल्लेख छ साथै तापक्रम वृद्धिका कारण तातो हावाको लहरले दक्षिणी तराई बढ़ी प्रभावित हुन सक्ने चेतावनी दिइएको छ प्राधिकरणले प्रदेश र स्थानीय तहलाई जोखिम अनुसार पूर्व तयारी सुरक्षित स्थान पहिचान राहत सामग्री तयार र उद्धार संयन्त्र मजबूत बनाउन निर्देशन दिएको छ
3: सरकारले देशभरका स्थानीय तहलाई 12 महिना सञ्चालन हुने सड़क सञ्जालसँग जोड्ने नीति लिएको छ संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तहसम्म सहज र निरन्तर यातायात पहुँच विस्तार गरिने बताउनु भएको हो सरकारले सड़क पूर्वाधारलाई प्राथमिकतामा राख्दै दुर्गम क्षेत्रसम्म आवत जावत सहज बनाउने लक्ष्य लिएको छ सरकारले विद्युतीय मास ट्रान्जिट प्रणाली विकास गरी सार्वजनिक यातायातलाई सुरक्षित व्यवस्थित र भरपर्दो बनाउने नीति पनि लिएको छ पर्यटन क्षेत्र अन्तर्गत नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न देवभूमि नेपाल राष्ट्रिय अभियान घोषणा गरिएको छ त्यस्तै 2085 साललाई भिजिट नेपाल 2085 को रूपमा मनाउन पूर्व तयारी सुरु गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ नेपालको पानीलाई अन्तर्राष्ट्रियकरण गर्न ब्रान्डिङ गर्न हिमालयन ओरिजिन सर्टिफाइड वाटर अवधारणा ल्याइएको छ छरिएका प्रदूषण शुल्कहरूलाई एकीकृत गरी हरित कर प्रणाली लागू गरिने र छुट्टै नेपाल कार्बन प्राधिकरण गठन गरिने व्यवस्था समेत गरिएको छ डडेलो नियन्त्रणका लागि छुट्टै केन्द्र स्थापना गरिनेछ डिभिजन वन कार्यालय चितवन कबुलेती वन संरक्षण तथा प्रवर्धन अभियानमा सक्रिय भएको छ लामो समयदेखि नवीकरण हुन नसकेका कबुलियती वनलाई दाता तथा सरकारवालाको सहयोगमा नवीकरण गर्दै संरक्षण र व्यवस्थापनको काम अघि बढाइएको कार्यालयका सूचना अधिकारी देवी प्रसाद पौडेलले बताउनुभयो
6: बिरुवारोपण गरेर चाहिँ कार्यक्रम हुँदै आएकोमा त्यसबाट प्रतिफल पनि कतिपय समूहहरू लिइराख्नु भएको छ भने यो वर्ष पनि हामीले जडीबुटी फलफुल रोपण घाँस रोपण अम्रिसो रोपण लगायतका बाँस रोपण लगायतका क्रियाकलापहरूलाई कबुलियती वनमा पनि फोकस गरेर लैजाने हामीले चाहिँ रणनीति लिएका छौँ
3: पौडेलका अनुसार डिभिजन अन्तर्गत 433 कबुलियती वन छन् बेलायतमा लेबर पार्टीका 70 जना सांसदसँगै गृहमन्त्री पनि प्रधानमन्त्री सर कियर स्टार्मरको राजीनामाका पक्षमा उभिएका छन् गत हप्ताको चुनावी नतिजालाई लिएर लेबर पार्टीबाट सरकारमा रहेका 4 जना कनिष्ठ अधिकारीले राजीनामा दिएका छन् राजीनामाका दबावका बीच प्रधानमन्त्री स्टार्मरले आफ्ना आलोचकलाई गलत प्रमाणित गर्ने बताउनु भएको छ तर आवास मन्त्री स्टिभ रिडले प्रधानमन्त्रीको राजीनामाले लेबरको भविष्य सुधार्न नसक्ने बताउनु भएको छ.
2: Each of the last four or five prime ministers in turn has been the most unpopular prime minister ever. And I think what that points to is the way that the prime minister crystallizes.
3: Namaskar.
1: Yo, BFBS Gorkha Radio. Gorkha Radio.

तिमेरै थियो सजाय मैले नै पाउनु पर्दछ। जीवनका आहटहरूमा म कहिले भत्किएको हुन्छु, म कहिले हराएको हुन्छु, जीवनलाई कता कता म हराइसकेको हुन्छु। मेरा गल्तीहरू भएका छन्, मेरा सोचहरू अवरुद्ध भएका छन्। मलाई माफी दिन सक्छु भने माफी देऊ, म जीवनलाई अपनाउने प्रयास गर्नेछु। म निरस आँखाहरूमा भरोसाहरू भर्न चाहन्छु, म धर्मरायको विश्वासलाई जगाउन चाहन्छु। जीवन हो, यसको पनि त के भरोसा हुन्छ र। मेरा गल्तीहरूलाई माफ गरिदेऊ, तिमी गर्न सक्छौ भने।

0: सैन्य समुदायमा
1: रिलायन्सभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
0: गोर्खा रेडियो हो।
3: कंग्रेस सभापति गगन कुमार थापाले 19 जना केन्द्रीय सदस्य मनोनयन गर्नुभएको छ। पार्टीको विधान अनुसार थापाले पूर्व सभापति देवापक्ष नेताहरूलाई समेत सदस्य मनोनयन गर्नुभएको छ। कंग्रेस मुख्यालयका कार्यवाहक मुख्य सचिव कृष्ण दुवालले महेन्द्र यादव, जीवन परियार, उमेश श्रेष्ठ, रमेश रिजाल, सुजाता कोइराला, दिलेन्द्र बडु, प्राध्यापक डाक्टर गोविन्दराज पोखरेल लगायत केन्द्रीय सदस्य मनोनयन भएका जानकारी दिनुभयो। पुसमा भएको विशेष महाधिवेशनबाट 133 जना केन्द्रीय सदस्य सर्वसम्मत भएका थिए। यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईईमा झन्डै 66% पास भएका छन्। परीक्षा दिएका 512,421 जना विद्यार्थी परीक्षार्थीमध्ये 65.98% उत्तीर्ण भएको शिक्षा सचिव चुडामणि पौडेलले जानकारी दिनुभएको हो। गएको वर्ष 61.81% उत्तीर्ण भएका थिए। सरकारले यसपालि परीक्षा सकिएको एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने घोषणा गरेको थियो। चैत 19 गते सुरु भएको परीक्षा 29 गते सकिएको थियो। चाँडो नतिजा ल्याउन परीक्षा केन्द्रमै उत्तर पुस्तिका परीक्षण गरिएको थियो। अघिल्ला वर्षमा एसईईको नतिजा जेठ अन्तिमदेखि असार पहिलो सत्ता सार्वजनिक हुने गरेको थियो। गुल्मीको गुल्मी दरबार आधारभूत अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ। 1500 शैयाको अस्पतालमा गाउँपालिका अध्यक्ष सरोज थापाले स्वास्थ्य बिमा कार्यक्रम सुरु गर्नुभएको हो। गुल्मीमा पहिलोपटक गुल्मी दरबार गाउँपालिकाले गत वर्षको असारबाट 1500 शैयाको अस्पताल सञ्चालनमा ल्याएको थियो। अस्पतालमा आकस्मिक प्रसूति सहित ओपिडी, ल्याब, एक्सरे लगायतका सेवा रहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले जानकारी दिनुभयो।
4: रगत जाँच गर्नुपर्दाका सबै प्रकारका जाँचहरू यहाँ गरिन्छ भने डिजिटल एक्सरे यहाँ छ, भिडियो एक्सरे सेवा छ, इसिजी सेवा छ, फेरि स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ भयो। अब
3: अस्पतालमा हाल 2 जना मेडिकल अफिसर छन् भने पालिकाले प्राविधिक जनशक्ति एवं केही जनशक्ति करारमा नियुक्त गरेको छ। म्याग्दीको महभीरमा पहिरो खसेपछि बेनी जोमसम कोरोला सडक बिहानदेखि अवरुद्ध भएको छ। ढुङ्गा र माटोसहितको पहिरो खसेर 76 किलोमिटर दूरीको बेनी जोमसम सडकमा सिधा यातायात सम्पर्क विच्छेद भएको हो। सडक अवरुद्ध हुँदा बेनीदेखि मुस्ताङ र जोमसमदेखि बेनीतर्फ आउँदै गरेका सवारी साधन बीच बाटोमै रोकिएका छन्। स्थानीयवासीका साथै मुस्ताङ घुम्न तथा मुक्तिनाथ दर्शनमा जाने आउने पर्यटक र तीर्थयात्री प्रभावित भएका छन्। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर तिमल सिन्हाले सडक विभागका उपकरण परिचालन गरी अवरुद्ध सडक खुलाउन सुरु भएको छ। पर्सा राष्ट्रिय निकुञ्जले त्रिभुवन राजपथ अन्तर्गत पथलैया अमलेखगञ्ज सडक विस्तारका क्रममा 8 किलोमिटर दूरीमा जनावर वारपार गर्नका लागि 2 वटा ओभरपास निर्माण गर्न सडक विभागसँग प्रस्ताव गरेको छ।
5: यो खण्डमा सवारी साधन अत्यधिक मात्रामा गुड्ने हुँदा विभिन्न समयमा वन्यजन्तुको प्राकृतिक स्थान तथा वन्यजन्तु दुर्घटनामा पर्ने जोखिम रहेकाले सड़क विस्तारका क्रममा कम्तीमा 2 वटा ओभरपास निर्माण गर्नका लागि सुझाव दिएको हो। पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष कुमार भगतले निकुञ्ज क्षेत्र अति संवेदनशील हुने भएकाले पनि सड़क विस्तार गर्दा जनावर मैत्री र जनावरको सुरक्षामा विशेष ध्यान दिनका लागि अनुरोध गर्नुभयो। अमलेखगञ्ज पथलैया सड़क खण्डमा बेला बखत हात्तीले सवारी साधनलाई लखेट्ने तथा मानव र वन्यजन्तु बीच द्वन्द्व पनि हुने गरेको छ। चालू आर्थिक वर्षको चैतसम्म सवारी दुर्घटनामा परेर एउटा चितुवाको मृत्यु भएको निकुञ्ज कार्यालयले जनाएको छ। पथलैया अमलेखगञ्ज सड़क खण्डमा सवारी दुर्घटनामा परेर 2 वटा जरायो, 5 वटा चित्तल र 15 वटा बाँदरको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी भगतले जानकारी दिनुभयो। प्राकृतिक कारणले अन्य 3 वटा जनावरको मृत्यु भएको छ।
3: बेलायतमा लेबर पार्टीका 70 जना सांसदसँगै गृहमन्त्री पनि प्रधानमन्त्री सर कियर स्टारमरको राजीनामाका पक्षमा उभिएका छन्। गत हप्ताको चुनावी नतिजालाई लिएर लेबर पार्टीबाट सरकारमा रहेका 4 जना कनिष्ठ अधिकारीले राजीनामा दिएका छन्। राजीनामाको दबावका बीच प्रधानमन्त्री स्टारमरले आफ्नो आलोचकलाई गलत प्रमाणित गर्ने बताउनु भएको थियो। तर आवास मन्त्री स्टिभ रिडले प्रधानमन्त्रीको राजीनामाले लेबरको भविष्य नसुधार्ने बताउनुहुन्छ।
6: Each of the last 4 or 5 prime ministers in turn has been the most unpopular prime minister ever. And I think what that points to is the way that the prime minister crystallizes in themselves people's frustration at the state of the economy, the state of our public services. The Tories doomscrolled through all of those prime ministers. It didn't make a jot of difference.
3: 13 संस्करणको राष्ट्रिय आर्चरी च्याम्पियनसिपमा पुलिस क्लब विजेता भएको छ। नेपाली आर्चरी संघको आयोजनामा पोखरा रङ्गशालामा यही वैशाख 26 गतेदेखि शुरू भएको प्रतियोगिता हिजो सकिएको छ। पुलिसले समग्रमा 5 स्वर्ण, 4 रजत र 3 काँस्य पदक जित्दै च्याम्पियन बनेको हो। अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लब 4 स्वर्ण, 1 रजत र 2 काँस्य पदक सहित दोस्रो हुन सफल भयो। नमस्कार, म महेन्द्र।
2: यो PFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો
0: ગોઠા રેડિયો.
3: टू आरजीआरका सदस्यहरूले अमेरिकामा भएको प्रतियोगितामा अवार्ड जितेका छन्। ब्रुनाईमा क्रियाशील टू आरजीआरका सदस्यहरू हवाई राज्यको वाहुआमा भएको पेसिफिक ल्यान्ड फोर्सेस रेडिनेस च्यालेन्जमा प्रथम भएका हुन्। रेजिमेन्ट स्तरीय प्रतियोगितामा मलेसिया, फिलिपिन्स, फिजी, मंगोलिया, न्यूजील्याण्ड, क्यानाडा, सिङ्गापुर र अमेरिका पनि सहभागी थिए। प्रशान्त क्षेत्रमा क्रियाशील नौ एलिट टीम सहभागी भएको प्रतियोगितामा गोर्खा सैनिकहरूले उपाधि जितेका भन्दै द चीफ अफ द जनरल स्टाफले बधाई दिएका छन्। गोर्खा वेलफेयर ट्रस्टले गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका तीन दमैकको देउराली खानीमा 45 लाखको लगानीमा खानेपानी योजना सम्पन्न गरेको छ। योजनाबाट स्थानीय 34 घर परिवारलाई सुविधा भएको छ। बुटोलबाट छवि पाण्डे।
4: गोर्खा वेलफेयर ट्रस्टको 37 लाख र स्थानीयको 9 लाखको श्रमदान गरी कुल 45 लाखको लगानीमा खानेपानी आयोजना सम्पन्न भएपछि स्थानीयहरू निकै खुसी भएका छन्। उक्त आयोजना अन्तर्गत स्थानीय 34 घर परिवारका करिब 200 जनसङ्ख्या लाभान्वित भएका छन्। देउराली माझगाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष दलबहादुर छन्त्यालले वर्षौंदेखिको खानेपानीको सपना पूरा भएको बताउनुभयो।
5: पहिला त 2 लिटर लिएको नै जाने गर्दाखेरि पानी खानु नपाइने त्यस्तो समस्या थियो। पानीको पाइप लिएको नै कोही बिजुली काटिदिने, कोही पहिरो लाग्ने, त्यस्तो भएर पानी नआउने क्या त्यसको समस्या थियो। महिलाहरूले पनि पानी बोक्नु काँक्रीमा, महिलाहरूलाई धेरै सुविधा भयो, पुरुषलाई धेरै सुविधा भयो, धेरै आनन्द पनि छ, धेरै खुसी।
4: करिब 40 वर्ष अघि बनेको आयोजना जीर्ण भएको कारण खानेपानीको समस्या भोगिरहेका स्थानीयले अहिले घर घरमा धारा पुगेपछि निकै खुसी भएको बताएका छन्। जैमिनी नगरपालिका तीन दमेकका वडा अध्यक्ष कृष्णबहादुर भुजेलका अनुसार अबको 30 वर्ष खानेपानीका लागि भौतारिनु नपर्ने भएकोले गाउँलेहरूलाई ढुक्क बनाएको छ।
5: सम्पन्न भएर हस्तान्तर गरेर जानु बिचमा चाहिँ त्यो लुथरन भन्ने संस्थाले गरेको थियो, धेरै वर्ष पहिला अब 40 वर्ष भयो थियो, यस राम्रो भएको छ। अब अहिले चाहिँ एक घर एक धारा भएपछि
4: खानेपानीको स्रोत मुहान भएर पनि समस्या झेल्दै आएका देउरालीका स्थानीयले अब घरको लागि मात्रै होइन करेसबारीमा पानी लगाउन तथा गाई भैँसीलाई खुवाउन सुविधा पुगेको बताएका छन्।
3: संगुवा सभाको भोटखोला गाउँपालिका च्याम्ताङ घोङपा सडकमा कठिन मानिएको करिब 11 किलोमिटर निर्माण सकिएको छ। राष्ट्रिय गौरवको उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथाङ्काको 10.5 किलोमिटर सडक आयोजनाको ट्र्याक र स्तर उन्नति गरिएको हो। सेनाले जिम्मेवारी पाएका सडक उत्तर दक्षिण कोशी सडक कार्यालयलाई हस्तान्तरण गरिएको आयोजना प्रमुख सेनानी शमशेर बहादुर सिंहले बताउनुभयो। सडक निर्माण सुरु भएको करिब 5 वर्षपछि निर्माण सकिएको छ। खाँदबारी किमाथाङका सडक खण्डको 162 किलोमिटर मध्ये 10.81 किलोमिटर सडक निर्माणको जिम्मा सेनाले पाएको थियो। कडा चट्टान र भौगोलिक विकटता भएका कारण सेनाले हेलिकप्टर मार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माणको काम गरेको थियो। खाँदबारी किमाथाङका सडक निर्माणमा हालसम्म 62.36 करोड रुपियाँ खर्च भइसकेको छ। डिभिजन वन कार्यालय चितवन कबुलियती वन संरक्षण तथा प्रवर्धन अभियानमा सक्रिय भएको छ। लामो समयदेखि नवीकरण हुन नसकेका कबुलियती वनलाई दाता तथा सरकारवालाको सहयोगमा नवीकरण गर्दै संरक्षण र व्यवस्थापनको काम अघि बढाइएको कार्यालयका सूचना अधिकारी देवी प्रसाद पौडेलले बताउनुभयो।
6: बिरुवारोपण गरेर चाहिँ कार्यक्रम हुँदै आएकोमा त्यसबाट प्रतिफल पनि कतिपय समूहहरू लिइराख्नु भएको छ भने यो वर्ष पनि हामीले जडीबुटी, फलफुल रोपण, घाँस रोपण, अमृत रोपण लगायतका बाँस रोपण लगायतका क्रियाकलापहरूलाई कबुलियती वनमा पनि फोकस गरेर लैजाने हामीले चाहिँ रणनीति लिएका छौँ।
3: पौडेलका अनुसार डिभिजन अन्तर्गत 433 वटा कबुलियती वन छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धविराम भङ्ग हुने अवस्थामा पुगेको बताउनु भएको छ। इरानको प्रस्ताव अस्वीकार्य रहेको बताएका ट्रम्पले युद्धविराम उल्लङ्घन हुने संकेत गर्नुभएको छ। इरानले दिएको प्रस्तावलाई ट्रम्पले रद्दी भन्नुभएको छ। बीबीसीका सरा स्मिथले वाशिङटनबाट रिपोर्टिङ गर्दै हुनुहुन्छ।
7: Polls are also showing that this war is deeply unpopular with the American people, almost 2/3 of them saying they think it increases the chance of an economic recession. And that is partly why you have Donald Trump saying that the ceasefire is on life support, but he is not saying that it's over. Neither America nor Iran seems keen to say that the ceasefire is over.
3: अब क्रिकेट आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टू त्रिकोणात्मक सिरिज अन्तर्गत नेपालले स्कटल्यान्ड विरुद्ध पहिले फिल्डिङ सुरु गरेको छ। किर्तिपुर मैदानमा स्कटल्यान्डले टस जितेर ब्याटिङ गरेपछि नेपाली टोलीले फिल्डिङ गरेको हो। ताजा अवस्थामा स्कटल्यान्डले 15 रन बनाएको छ र 3.5 ओभरको खेल सकिएको छ। यस श्रृङ्खलामा नेपाल अमेरिका र स्कटल्यान्ड बीच प्रतिस्पर्धा हुनेछ। नेपालले यस श्रृङ्खलामा स्कटल्यान्ड र अमेरिकासँग 2-2 खेल खेल्ने तालिका छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।
1: यो BFBS गोर्खा रेडियो हो।

0: स्थानीय समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको भैरणीमा तीनवटा गाडी आपसमा ठोकिँदा घाइते हुनेको संख्या 37 पुगेको छ। दुई बस र ट्रक ठोकिँदा भएको दुर्घटनामा 37 जना घाइते भएका धादिङका डीएसपी प्रकाश दाहालले जानकारी दिनुभयो। तीनवटै सवारी साधनमा गरी 68 जना सवार थिए। घाइतेहरूको उद्धार गरी स्थानीय भैरणी अस्पताल र इस्मारीका मेडिकल हल पुर्याइएको थियो। गम्भीर र थप उपचार आवश्यक पर्ने 34 जनालाई काठमाडौँ ल्याइएको छ। प्रतिनिधि सभाको बैठक आज दिउँसो 1 बजे बस्दैछ। बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची छ। छलफलमा दलीय प्रतिनिधित्वको आधारमा सांसदहरूले धारणा राख्नुहुनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले सदनको संयुक्त बैठकमा हिजो सरकारको नीति तथा कार्यक्रम वाचन गर्नुभएको थियो। नीति तथा कार्यक्रम वाचन भइरहँदा बैठकको विषयबाट निस्केका प्रधानमन्त्री बालेन्द्र शाहको उपस्थितिबारे संघीय संसद सचिवालयले केही खुलाएको छैन। सरकारले थप 8 कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न कार्यालयको सिफारिसका आधारमा 8 निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ। कार्यालयले आज सार्वजनिक सूचना जारी गरी 7 निर्माण कम्पनी र 1 आपूर्ति कम्पनीलाई सूचीमा राखेको जनाएको छ। सड़क सिंचाई शहरी विकास लगायत विभिन्न कार्यालयले काम नगरेको भन्दै ती कम्पनीहरूलाई सूचीमा राख्न सिफारिस गरेका थिए। गुल्मीको गुल्मी दरबार आधारभूत अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागू भएको छ। 1500 अस्पतालमा गाउँपालिका अध्यक्ष सरोज थापाले स्वास्थ्य बिमा कार्यक्रम सुरु गर्नुभएको हो। गुल्मीमा पहिलोपटक गुल्मी दरबार गाउँपालिकाले गएको वर्षको असारबाट 1500 अस्पताल सञ्चालनमा ल्याएको थियो। अस्पतालमा आकस्मिक प्रसूति सहित ओपिडी ल्याब एक्सरे लगायतका सेवा रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण अर्यालले जानकारी दिनुभयो।
4: रगत जाँच गर्नुपर्दाका सबै प्रकारका जाँचहरू यहाँ गरिन्छ भने डिजिटल एक्सरे यहाँ छ, भिडियो एक्सरे सेवा छ, इसिजी सेवा छ, फेरि स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ भयो। अब
3: अस्पतालमा हाल 2 जना मेडिकल अफिसर छन् भने पालिकाले प्राविधिक जनशक्ति एवं केही जनशक्ति करारमा नियुक्त गरेको छ। मानव सेवा आश्रमले सड़क मानव मुक्त अभियान अन्तर्गत मेची महाकाली राष्ट्रिय उद्धार यात्रा सुरु गरेको छ। पूर्वी नाका काँकरभिट्टा मेची पुलमा दीप प्रज्वलन गरी सुरु भएको उद्धार यात्रा जेठ 22 गतेसम्म देशव्यापी रूपमा सञ्चालन हुनेछ। आनी छोइङ डोल्मा फाउन्डेसन संस्थापक एवं गायिका आनी छोइङ डोल्मा, मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी र मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले यात्रा सुरु गर्नुभएको हो। 26 जना स्वयंसेवकले मेची महाकाल यात्रामा सड़क मानवहरूको उद्धार गरी जिल्लाका आश्रमहरूमा राखिनेछ। साथै प्रदेशका 19 जिल्लामा मानव सेवा आश्रमको 23 वटा शाखा सञ्चालनमा छन्। वर्षा राष्ट्रिय निकुञ्जले त्रिभुवन राजपथ अन्तर्गत पथलैया अम्लेखगंज सड़क विस्तारका क्रममा 8 किलोमिटर दूरीमा जनावर वार पार गर्नका लागि 2 वटा ओभरपास निर्माण गर्न सड़क विभागसँग प्रस्ताव गरेको छ।
5: यो खण्डमा सवारी साधन अत्यधिक मात्रामा गुड्ने हुँदा विभिन्न समयमा वन्यजन्तुको प्राकृतिक स्थान तथा वन्यजन्तु दुर्घटनामा पर्ने जोखिम रहेकाले सड़क विस्तारका क्रममा कम्तीमा 2 वटा ओभरपास निर्माण गर्नका लागि सुझाव दिएको हो। पर्सा राष्ट्रिय निकुञ्जका सूचना अधिकारी सन्तोष कुमार भगतले निकुञ्ज क्षेत्र अति संवेदनशील हुने भएकाले पनि सड़क विस्तार गर्दा जनावर मैत्री र जनावरको सुरक्षामा विशेष ध्यान दिनका लागि अनुरोध गर्नुभयो। अम्लेखगंज पथलैया सड़क खण्डमा बेला बखत हात्तीले सवारी साधनलाई लखेट्ने तथा मानव र वन्यजन्तु बीच द्वन्द पनि हुने गरेको छ। चालू आर्थिक वर्षको चैतसम्म सवारी दुर्घटनामा परेर एउटा चितुवाको मृत्यु भएको निकुञ्ज कार्यालयले जनाएको छ। पथलैया अम्लेखगंज सड़क खण्डमा सवारी दुर्घटनामा परेर 2 वटा जरायो, 5 वटा चित्तल र 15 वटा बाँदरको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी भगतले जानकारी दिनुभयो। प्राकृतिक कारणले अन्य 3 वटा जनावरको मृत्यु भएको छ।
3: बेलायतमा लेबर पार्टीका 70 जना सांसदसँगै गृहमन्त्री पनि प्रधानमन्त्री सर कियर स्टारमरको राजीनामाका पक्षमा उभिएका छन्। गत हप्ताको चुनावी नतिजालाई लिएर लेबर पार्टीबाट सरकारमा रहेका 4 जना कनिष्ठ अधिकारीले राजीनामा दिएका छन्। राजीनामाको दबावका बीच प्रधानमन्त्री स्टारमरले आफ्ना आलोचकलाई गलत प्रमाणित गर्ने बताउनु भएको थियो। तर आवास मन्त्री स्टिभ रीडले प्रधानमन्त्रीको राजीनामाले लेबरको भविष्य नसुधार्ने बताउनुहुन्छ।
6: Each of the last 4 or 5 prime ministers in turn has been the most unpopular prime minister ever, and I think what that points to is the way that the prime minister crystallizes in themselves people's frustration at the state of the economy, the state of our public services. The Tories doom scrolled through all of those prime ministers. It didn't make a jot of difference.
3: आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टू त्रिगुणात्मक सिरिज अन्तर्गत नेपाल विरुद्ध स्कटल्यान्डले अहिले 93 रन बनाएको छ। 17 ओभरको खेल हुँदा नेपालले कुनै विकेट चार्न सकेको छैन। अहिलेसम्मको खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: टू आरजीआरका सदस्यहरूले अमेरिकामा भएको प्रतियोगितामा अवार्ड जितेका छन्। ब्रुनेमा क्रियाशील टू आरजीआरका सदस्यहरू हवाई राज्यको ओआहुमा भएको पेसिफिक ल्यान्ड फोर्सेस रेडिनेस च्यालेन्जमा प्रथम भएका हुन्। रेजिमेन्ट स्तरीय प्रतियोगितामा मलेसिया, फिलिपिन्स, फिजी, मंगोलिया, न्युजिल्यान्ड, क्यानाडा, सिङ्गापुर र अमेरिका पनि सहभागी थिए। प्रशान्त क्षेत्रमा क्रियाशील नौ एलिट टिम सहभागी भएको प्रतियोगितामा गोर्खा सैनिकहरूले उपाधि जितेका भन्दै द चीफ अफ द जनरल स्टाफले बधाई दिएका छन्। गएको नौ महिनामा मूल्य वृद्धि दर 2.39% रहेको राष्ट्र ब्याङ्कले जनाएको छ। ब्याङ्कले पछिल्लो आर्थिक झलक सार्वजनिक गर्दै चैत महिनाको मूल्य वृद्धि दर भने 4.5% थारहारी रहेको जनाएको छ। चैत महिनामा अघिल्लो वर्षभन्दा बढी मूल्य बढेको छ। यस्तै नौ महिनाको मूल्य वृद्धि दर अघिल्लो वर्षभन्दा कम हो। समीक्षा अवधिमा विप्रेषण आप्रवाह 39% वृद्धि हुँदा निर्यात 18.5% र आयात लगभग 14% बढेको छ। नौ महिनामा 2 खर्बको निर्यात वृद्धि हुँदा करिब 15 खर्बको आयात बढेको छ। डिभिजन वन कार्यालय चितवन कबुलेती वन संरक्षण तथा प्रवर्धन अभियानमा सक्रिय भएको छ। लामो समयदेखि नवीकरण हुन नसकेका कबुलियती वनलाई दाता तथा सरकारवालाको सहयोगमा नवीकरण गर्दै संरक्षण र व्यवस्थापनको काम अघि बढाइएको कार्यालयका सूचना अधिकारी देवी प्रसाद पौडेलले बताउनुभयो।
4: बिरुवारोपण गरेर चाहिँ कार्यक्रम हुँदै आएकोमा त्यसबाट प्रतिफल पनि कतिपय समूहहरू लिइराख्नु भएको छ भने यो वर्ष पनि हामीले जडीबुटी, फलफुल रोपण, घाँस रोपण, अम्रिसो रोपण लगायतका बाँस रोपण लगायतका क्रियाकलापहरूलाई कबुलेती वनमा पनि फोकस गरेर लैजाने हामीले चाहिँ रणनीति लिएका छौँ।
3: पौडेलका अनुसार डिभिजन अन्तर्गत 433 कबुलियती वन छन्। गोर्खा वेलफेयर ट्रस्टले गुल्मीको सिमानामा पर्ने बागलुङको जैमिनी नगरपालिका 3 दमेकको देउराली खानीमा 45 लाखको लगानीमा खानेपानी योजना सम्पन्न गरेको छ। योजनाबाट स्थानीय 34 घर परिवारलाई सुविधा भएको छ। बुटवलबाट छवि पाण्डे।
5: गोर्खा वेलफेयर ट्रस्टको 37 लाख र स्थानीयको 9 लाखको श्रमदान गरी कुल 45 लाखको लगानीमा खानेपानी आयोजना सम्पन्न भएपछि स्थानीयहरू निकै खुसी भएका छन्। उक्त आयोजना अन्तर्गत स्थानीय 34 घर परिवारका करिब 200 जनसङ्ख्या लाभान्वित भएका छन्। देउराली माझगाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष दलबहादुर छन्त्यालले वर्षौँ देखेको खानेपानीको सपना पुरा भएको बताउनुभयो।
6: पहिला त डिभिजन लिङ्क हुनु जाने गर्दाखेरि पानी खानु नपाइने त्यस्तो समस्या थियो। पानीको पाइप लिक हुने, कोही बिजुली काटिदिने, कोही पहिरो लाने, त्यस्तो भएर पानी नआउने क्या त्यसको समस्या थियो। महिलाहरूले पनि पानी बोक्नु काग्रीमा महिलाहरूलाई धेरै सुविधा भयो, पुरुषलाई धेरै सुविधा भएको छ, धेरै आनन्द छ, धेरै खुसी।
5: करिब 40 वर्ष अघि बनेको आयोजना जीर्ण भएको कारण खानेपानीको समस्या भोगिरहेका स्थानीयले अहिले घर घरमा धारा पुगेपछि निकै खुसी भएको बताएका छन्। जैमिनी नगरपालिका 3 दमेकका वडा अध्यक्ष कृष्णबहादुर भुजेलका अनुसार अबको 30 वर्ष खानेपानीका लागि भौतारिनु नपर्ने भएकोले गाउँलेहरूलाई ढुक्क बनाएको छ।
6: सम्पन्न भएर हस्तान्तरण गरेर जानु बिचमा चाहिँ त्यो लुथरन भन्ने संस्थाले गरेको थियो धेरै वर्ष पहिला, अब 40 वर्ष भयो थियो यस राम्रो भएको छ। अब अहिले चाहिँ एक घर एक धारा भएपछि
5: खानेपानीको स्रोत मुहान भएर पनि समस्या झेल्दै आएका देउरालीका स्थानीयले अब घरको लागि मात्रै होइन करेसबारीमा पानी लगाउन तथा गाई भैँसीलाई खुवाउन सुविधा पुगेको बताएका छन्।
3: सङ्खुवासभाको भोटखोला गाउँपालिका च्याम्ताङ घोङ्गप्पा सडकमा कठिन मानिएको करिब 11 किलोमिटर निर्माण सकिएको छ। राष्ट्रिय गौरवको उत्तर दक्षिण कोशी राजमार्ग अन्तर्गत खाँदबारी किमाथाङ्काको 10.5 किलोमिटर सडक आयोजनाको ट्र्याक र स्तर उन्नति गरिएको हो। सेनाले जिम्मेवारी पाएका सडक उत्तर दक्षिण कोशी सडक कार्यालयलाई हस्तान्तरण गरिएको आयोजना प्रमुख प्रमुख सेनानी शमशेर बहादुर सिंहले बताउनुभयो। सडक निर्माण सुरु भएको करिब 5 वर्षपछि निर्माण सकिएको छ। खाँदबारी किमाथाङका सडक खण्डको 162 किलोमिटर मध्ये 10.81 किलोमिटर सडक निर्माणको जिम्मा सेनाले पाएको थियो। कडा चट्टान र भौगोलिक विकर्ता भएका कारण सेनाले हेलिकप्टर मार्फत निर्माण सामग्री ढुवानी गरेर सडक निर्माणको काम गरेको थियो। खाँदबारी किमाथाङका सडक निर्माणमा हालसम्म 62.36 करोड रुपियाँ खर्च भएको छ। अमेरिकी राष्ट्रपतिले युद्धविराम भङ्ग हुन सक्ने बताएपछि इरानी सभामुखले प्रतिवादका लागि तयार रहेको जनाउ दिएका छन्। ट्रम्पले सम्झौताका लागि इरानको प्रस्ताव अस्वीकार गर्दै युद्धविराम निकै कमजोर अवस्थामा रहेको बताउनु भएको थियो। तर इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघेईले आफूहरूको प्रस्तावको प्रतिरक्षा गर्नुभएको छ।
2: ما هیچ امتیازی مطالبه نکردیم.
7: We did not ask for any concessions. The only thing we sought was Iran's legitimate rights. I leave it to you to judge whether Iran's demands were excessive.
3: र आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टू त्रिगुणात्मक सिरिज अन्तर्गत स्कटल्यान्ड विरुद्ध नेपालका सन्दीप लामिछाने एक्लैले 4 विकेट लिनुभएको छ। कीर्तिपुरमा खेल जारी छ। खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

0: રેડિયો સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: धादिङको भैरिणी मकवानपुरको इन्द्र सरोवर लामबगरमा गैराती भएका दुर्घटनामा 46 घाइते भएका छन्। भैरिणीमा गैराती 3 गाडी ठोक्किँदा 37 घाइते भएका छन्। काठमाडौँबाट चितवनतिर जाँदै गरेको ट्रकलाई बागलुङतिर जाँदै गरेको बसले गैराती 11 बजेतिर पछाडिबाट ठक्कर दिएको थियो। त्यही बेला वीरगंज जाँदै गरेको अर्को बसले समेत ठक्कर दिएको प्रहरीले जनाएको छ। धादिङका डिएसपी प्रकाश दाहालका अनुसार 3 गाडीमा 68 यात्रु थिए, तीमध्ये 37 घाइते भएका हुन्। घाइतेलाई भैरिणी अस्पताल र स्मारिका मेडिकल हल लगिएकोमा 3 सामान्य उपचारपछि घर फर्किएको र अरू 34 काठमाडौँ पठाइएको धादिङ प्रहरीले जनाएको छ। दुर्घटनामा परेका ट्रक र दुवै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। यता सिस्नेरी काठमाडौँ सडक खण्डमा पर्ने मकवानपुरको इन्द्र सरोवर 2 विद्युतीय गाडी दुर्घटना हुँदा 9 घाइते भएका छन्। काठमाडौँबाट हेटौँडातिर जाँदै गरेको विद्युतीय गाडी गैराती 10:15 ब्रेक फेल भएर दुर्घटना भएको मकवानपुरका इन्स्पेक्टर राजु कुर्मीले जानकारी दिनुभएको हो। गाडीमा 9 भारतीय र 2 नेपाली थिए। धनुषा लक्ष्मीनियाका चालक पिन्टु सिंह सहित 2 नेपाली सकुशल छन्। घाइते भारतीय नागरिकको ललितपुरको अल्का अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहामा यो आर्थिक वर्षमा 4 हात्ती ब्याएको छ। अर्को एउटा हात्ती पनि ब्याउने अवस्थामा पुगेको प्रजनन केन्द्रका प्रमुख मन पूर्ण चौधरीले जानकारी दिनुभएको छ। तमोर रिमझिम लोकतन्त्र र तीर्थमान कलीले यो वर्ष छावा जन्माएका हुन्। तीर्थमान कलीले पोथी र अरूले भाले छावा जन्माएका छन्। हाल केन्द्रमा 9 माउ, 1 तालिमे बच्चा र 6 साना बच्चा छन्। तीमध्ये 2 पोहर र 4 यो वर्ष जन्मिएका हुन्। हात्तीले गर्भधारण गरेको 22-24 महिनामा बच्चा जन्माउने गर्छ। चितवन निकुञ्जभित्रका विभिन्न पोस्टमा 58 हात्ती छन्। गत वर्ष 2 हात्ती कतार पठाइएको छ। 2044 स्थापना भएको प्रजनन केन्द्रमा हालसम्म 68 बच्चा जन्मिएका छन्। प्रजनन केन्द्रमा जंगलबाट दुर्भे रोनाल्डो गोविन्दी र मकुना नामका भाले हात्ती आउने गरेका छन्। मकुना भने पोहोरै मरेको छ। यसै महिनाबाट भीमगज र शेरगज नाम दिइएका 2 जंगली भाले हात्ती पनि केन्द्रमा आउन थालेको चौधरीले जानकारी दिनुभएको छ। केही दिन अघि शेरगज र रोनाल्डो बीच केन्द्रमा लडाईँ चलेको थियो। केन्द्रमा जन्मिएका छावालाई तालिम दिएर निकुञ्जका पोस्टमा खटाउने गरिएको छ। मानव सेवा आश्रमले सड़क मानव मुक्त अभियानका लागि मेची महाकाली राष्ट्रिय उद्धार यात्रा शुरू गरेको छ। पूर्वी नेका काकडभिट्टा मेची पुलमा बत्ती बालेर शुरू भएको उद्धार यात्रा जेठ 22 देशव्यापी रूपमा चल्ने खबर छ। आनी छोइङ डोल्मा फाउन्डेसनकी संस्थापक आनी छोइङ डोल्मा मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारी र मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले यात्रा सुरु गर्नुभएको हो। 26 स्वयंसेवकले मेची महाकाली यात्रामा सड़क मानवको उद्धार गरेर जिल्लाका आश्रमहरूमा राखिनेछ। साथै प्रदेशका 19 जिल्लामा मानव सेवा आश्रमको 23 शाखा छन्। पर्सा राष्ट्रिय निकुञ्जले त्रिभुवन राजपथ अन्तर्गत पथलय अम्लेखगंज सड़क विस्तारका क्रममा 8 दूरीमा जनावर वारपार गर्नका लागि 2 ओभरपास निर्माण गर्न सड़क विभागसँग प्रस्ताव गरेको छ।
4: यो खण्डमा सवारी साधन अत्यधिक मात्रामा गुड्ने हुँदा विभिन्न समयमा वन्यजन्तुको प्राकृतिक स्थान तथा वन्यजन्तु दुर्घटनामा पर्ने जोखिम रहेकाले सड़क विस्तारका क्रममा कम्तीमा 2 ओभरपास निर्माण गर्नका लागि सुझाव दिएको हो। पर्सा राष्ट्र निकुञ्जका सूचना अधिकारी सन्तोष कुमार भगतले निकुञ्ज क्षेत्र अति संवेदनशील हुने भएकाले पनि सड़क विस्तार गर्दा जनावर मैत्री र जनावरको सुरक्षामा विशेष ध्यान दिनका लागि अनुरोध गर्नुभयो। अम्लेखगंज पथलैया सड़क खण्डमा बेला बखत हात्तीले सवारी साधनलाई लखेट्ने तथा मानव र वन्यजन्तु बीच द्वन्द पनि हुने गरेको छ। चालू आर्थिक वर्षको चैतसम्म सवारी दुर्घटनामा परेर एउटा चितुवाको मृत्यु भएको निकुञ्ज कार्यालयले जनाएको छ। पथलैया अम्लेखगंज सड़क खण्डमा सवारी दुर्घटनामा परेर 2 जरायो, 5 चित्तल र 15 बाँदरको मृत्यु भएको निकुञ्जका सूचना अधिकारी भगतले जानकारी दिनुभयो। प्राकृतिक कारणले अन्य 3 जनावरको मृत्यु भएको छ।
3: इरानमा फेरि आक्रमण गर्ने विषयमा अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार टोलीसँग परामर्श गर्दै हुनुहुन्छ। शान्तिका लागि तेहरानको प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पले आक्रमण जारी राख्नेबारे छलफल गर्न लाग्नु भएको हो। इरानले रोक्का राखिएको सम्पत्ति फुकुवा र बन्दरगाह सञ्चालन गर्न दिनुपर्ने समेतका प्रस्ताव राखेको छ। युद्ध विरामका बावजुद ट्रम्पले इरान विरूद्धको युद्धमा विजय सुनिश्चित गर्न लागि परेको बताउनु भएको छ।
5: We've already, in theory, had a complete victory from the military standpoint. The military, look,
2: Their Navy is dead. They have 150, they had 159 ships. Right now they have zero, other than the little speedboats that go around that got taken out 8 a day by us.
3: आइसिसी क्रिकेट विश्वकप लिग दुई त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्यान्ड विरुद्ध नेपालका सन्दीप लामिछाने प्लेले चार विकेट लिनु भएको छ। अवस्था खबर यति नै। नमस्कार।
5: यो पीएफबीएस गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: राष्ट्रपति संसदमा बोलिरहेको बेला उठेर हिँडेको घटनामा कांग्रेसले प्रधानमन्त्रीसँग जवाफमा आएको छ। आज संसद बैठक शुरू हुन साथ आकस्मिक समय लिएर बोल्दै कांग्रेस सचेतक वासन थापाले प्रधानमन्त्रीको संस्कारमाथि प्रश्न उठाउँदै जवाफ माग्नु भएको हो।
4: लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो हामीले देख्यौं। सम्माननीय राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा सम्माननीय प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु यो केवल एउटा सामान्य दृश्य होइन, यो संवैधानिक संस्कार संसदीय परम्परा राज्यको उत्तरदायित्व र सरकारको गम्भीरता हो भन्ने हामीलाई लागिरहेछ। यस विषयमा तत्काल स्पष्ट जवाफ दियोस्, संवैधानिक पदको सम्मान गरियोस्, संसदीय परम्परालाई कमजोर नबनाइयोस् र भविष्यमा यस्ता घटनाको पुनरावृत्ति नहोस्। लोकतन्त्रमा पद भन्दा ठूलो मर्यादा हो भनेर मर्यादा भन्दा ठूलो कुरा जनविश्वास हो भन्ने कुरामा ध्यान जाओस्। प्रतिपक्ष दलको तर्फबाट सामान्य सभामुख महोदय मार्फत सामान्य प्रधानमन्त्रीको जवाफको माग गर्दछु।
3: प्रतिपक्षका सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। आज संसद बैठकको शून्य समयमा बोलेकी नेकपा सांसद बलावती शर्मा,
5: वर्गीकरण नगरी वर्षौंसम्म बसोबास गरेका सुकुम्बासीहरूको घर टहराहरू डोजर आतंक मचाई भत्काइएका छन्। घर भत्काउँदा गरीब निमुखा जनताको मन पनि भत्केको छ। झण्डै दुई तिहाईको सरकारले उत्पीडित भूमिहीनको उठीवास मात्र लगाउने हो कि उचित व्यवस्थापन गर्ने हो, म सरकार समक्ष प्रश्न गर्न चाहन्छु। लोकतन्त्र भनेको बाई द पिपुल फर द पिपुल अफ द पिपुल हो, तर यहाँ त के रुल अफ विल भइरहेको छ? शक्ति पृथकीकरणको सिद्धान्तलाई तिलन्जली दिएर सरकारले न्यायालयलाई आफ्नो मुठीमा राखी न्याय कब्जा गर्न खोजेको हो।
3: संयुक्त राष्ट्र संघका विज्ञहरूले काठमाडौँमा सुकुम्बासी बस्तीका घर भत्काएर आवासविहीन बनाएका घटनाप्रति गम्भीर चासो व्यक्त गरेका छन्।
6: सरकारले नदी आसपासका सुकुम्बासी बस्ती बाढीबाट सुरक्षाका लागि भन्दै 15,000 विस्थापित बनाएर विभिन्न स्थानमा राखिएको छ। पर्याप्त तयारी बिना विस्थापित गरिएकाको अवस्था दयनीय रहेको भन्दै नेपालको संविधान र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको पनि ती विज्ञहरूले बताएका छन्। नेपाल आवास सम्बन्धी महासन्धि पक्ष राष्ट्र भएको भन्दै उनीहरूले विशेष परिस्थितिमा बाहेक जबरजस्ती विस्थापित गर्न नहुने उल्लेख गरेका छन्। उनीहरूले बस्ती खाली गर्नुअघि सम्बन्धित सर्वसाधारणसँग पर्याप्त छलफल तथा तयारी गर्नुपर्नेमा त्यसो नभएको भन्दै पर्याप्त समय नदिइकनै जबरजस्ती गर्नु मानवाधिकार विरोधी काम हो भनेका छन्। बस्ती हटाउने क्रममा दुईजना पीडितको ज्यान गएको घटनाले मर्मात भएको भन्दै विज्ञहरूले पूर्वाधारको तयारी नगरिकनै हठात हटाउनु अनुपयुक्त भएको पनि बताएका छन्। मानवाधिकार तथा आन्तरिक विस्थापन मामिला हेर्ने विशेष ऱ्याफुटर पौला गेवारिया बेतानकुर, आवास सम्बन्धी विशेष ऱ्याफुटर कोल्डो कास्ला र अति गरिबी तथा मानवाधिकारका लागि एलिना क्यारोलाइना डियास गलानले नेपालको अवस्थाबारे धारणा सार्वजनिक गर्नुभएको हो। तीनजना विज्ञ मानवाधिकार परिषदले नियुक्त गरेका स्वतन्त्र विज्ञ हुन्।
3: कैलालीको धनगढी उपमहानगरले गोदावरीका नगर प्रमुख वीरेन्द्र भट्टलाई 35,000 जरिवाना तिराउने भएको छ। गोदावरी नगर प्रमुख भट्टले रक्सी खाएर सवारी साधन चलाउँदा धनगढी अत्तरिया 6 लेन सड़कको रेलिङमा क्षति भएपछि धनगढी उपमहानगरले क्षति बराबरको जरिवाना तिराउने निर्णय गरेको हो। गएको शनिबार साँझ भट्टले चलाएको गाड़ी सड़कको रेलिङमा ठोकिएर दुर्घटना भएको थियो। गाड़ी ठोकिएर रेलिङमा क्षति भएपछि धनगढी उपमहानगरले 35,000 क्षति भएको निष्कर्षसहित व्यक्तिबाटै असुल ओपर गर्न लागेको धनगढी नगर प्रमुख गोपाल हमालले जानकारी दिनुभएको छ। क्षतिपूर्ति रकम वसुल गर्नका लागि धनगढी उपमहानगरले नगर प्रहरी पठाए पनि नगर प्रमुख भट्टले आफै रेलिङ मर्मत गरिदिने वाचा गर्नुभएको छ। मापस गरेर सवारी चलाएको र लापरवाही गरेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले भट्टलाई यसअघि नै 1,000 डाँडिसकेको छ। धादिङको बैरेनी र मकवानपुर केन्द्र सर्भर लामबगरमा गैराती भएका दुर्घटनामा 46 घाइते भएका छन्। बैरेनीमा गैराती 3 गाडी ठोकिएर दुर्घटना हुँदा 37 घाइते भएका छन्। काठमाडौँबाट चितौनतिर जाँदै गरेको ट्रकलाई बागलुङतिर जाँदै गरेको बसले गैराती 11 पछाडिबाट ठक्कर दिएको थियो। त्यही बेला वीरगञ्ज जाँदै गरेको अर्को बसले समेत ठक्कर दिएको प्रहरीले जनाएको छ। धादिङका डीएसपी प्रकाश दाहालका अनुसार 3 गाडीमा 68 यात्रु थिए, तीमध्ये 37 घाइते भएका हुन्। यता सिस्नेरी काठमाडौँ सडक खण्डमा पर्ने मकवानपुरको इन्द्र सरोवर 2 विद्युतीय गाडी दुर्घटना हुँदा 9 घाइते भएका छन्। चितौन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र खोरसोर सौराहमा यो आर्थिक वर्ष 4 हात्ती ब्याएको छ। अर्को एउटा हात्ती पनि ब्याउने अवस्थामा पुगेको प्रजनन केन्द्रका प्रमुख मनपूरण चौधरीले जानकारी दिनुभएको छ। तमोर रिमझिम लोकतन्त्र र तीर्थमान करेली यो वर्ष छावा जन्माएका छन्। तीर्थमान करेली पोथी र अरूले भाले छावा जन्माएका हुन्। हाल केन्द्रमा 9 माउ, 1 तालिमे बच्चा र 6 साना बच्चा छन्। तीमध्ये 2 पोहर र 4 यो वर्ष जन्मिएका हुन्। हात्तीले गर्भधारण गरेको 22-24 महिनामा बच्चा जन्माउने गर्छ। मानव सेवा आश्रमले सड़क मानव मुक्त अभियानका लागि मेची महाकाली राष्ट्रिय उद्धार यात्रा सुरु गरेको छ।
0: यो BFBS कुलकर्ण रेडियो।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભન્નહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: राष्ट्रपति संसदमा बोलिरहेका बेला उठेर हिँडेको घटनामा कांग्रेसले प्रधानमन्त्रीसँग जवाफ मागेको छ. आज संसद बैठक शुरू हुन साथ आकस्मिक समय लिएर बोल्दै कांग्रेस सचेतक वासना थापाले प्रधानमन्त्रीको संस्कारमाथि प्रश्न उठाउँदै जवाफ माग्नु भएको हो.
4: लोकतान्त्रिक संसदीय अभ्यासको इतिहासमा सायद विरलै देखिने दृश्य हिजो हामीले देख्यौं. सम्माननीय राष्ट्रपतिज्यूबाट सरकारकै नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा सम्माननीय प्रधानमन्त्रीज्यू सदनबाट बाहिरिनु यो केवल एउटा सामान्य दृश्य होइन, यो संवैधानिक संस्कार संसदीय परम्परा राज्यको उत्तरदायित्व र सरकारको गम्भीरता हो भन्ने हामीलाई लागिरहेछ. यस विषयमा तत्काल स्पष्ट जवाफ दियोस्, संवैधानिक पदको सम्मान गरियोस्, संसदीय परम्परालाई कमजोर नबनाइयोस् र भविष्यमा यस्ता घटनाको पुनरावृत्ति नहोस्. लोकतन्त्रमा पद भन्दा ठूलो मर्यादा हो भनेर मर्यादा भन्दा ठूलो कुरा जनविश्वास हो भन्ने कुरामा ध्यान जाओस्. प्रतिपक्ष दलको तर्फबाट सामान्य सभामुख महोदय मार्फत सामान्य प्रधानमन्त्रीको जवाफको माग गर्दछु.
3: राष्ट्रपतिले संसदलाई नीति कार्यक्रम सुनाइरहँदा प्रधानमन्त्री हिँडेको विषयमा आलोचना भइरहँदा सभामुख डीपी अर्यालले राष्ट्रपतिलाई भेट्नु भएको छ. आज बिहान शीतल निवास पुगेर सभामुख अर्यालले राष्ट्रपति पौडेललाई भेट्नु भएको हो. करिब नौ बजेतिर शीतल निवास पुगेका अर्याल सभा दस बजेतिर बाहिरिनु भएको थियो. प्रधानमन्त्री वारेन्द्र शाहको व्यवहारपछि सभामुखले संसदको गरिमा जोगाउनु पर्ने र सांसदलाई मर्यादामा राख्नुपर्ने आवाज उठेको छ. हिन्दू युवालाई नङ्ग्याउने र अपमानजनक व्यवहार गरेको बात लागेका श्रम मन्त्री रामजी यादवका चालक पक्राउ परेका छन्. अपहरण शरीर बन्धक र अपमानजनक व्यवहारको कसुरमा श्रम मन्त्रीका चालक मुस्तकिम आलम मियालाई गएको साँझ पक्राउ गरिएको हो. मियालाई हलुका सवारीको नियुक्ति दिएर श्रम मन्त्री यादवको निजी सचिवालयमा राखिएको छ. सप्तरी महदेवा एक बल्थीका मिया सहितको समूहले हनुमान चोकमा बस्ने हिन्दू युवालाई अपहरण गरेपछि नग्न पारेर भिडियो खिचेको आरोप छ. गएको फागुन 14 गतेको यो घटनामा मिया समेतको समूहले ती युवालाई अपहरण गरेपछि हिमालय राइस मिल पछाडिको सुनसान ठाउँमा लगिएको थियो. मियाको समूहले आफ्नो यौनाङ्ग काटिदिने धम्की दिएको र मोबाइल सुनको सिगरी र 1,30,000 समेत लुटेर लगेको पीड़ितको भनाई छ. प्रहरीले यही वैशाख 24 गते पक्राउ पूर्जीको अनुमति माग्दै सप्तरी जिल्ला अदालतलाई निवेदन दिएको थियो. पूर्जी जारी भए लगत्तै पक्राउ गरेर अदालतबाट 7 दिनको म्याद लिएर मियामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ. सप्तरीका डीएसपी डमरबहादुर पुरीले घटनामा संलग्न अरूको खोजी भइरहेको जानकारी दिनुभएको छ. रासोपा सांसद रमेश प्रसाईले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरूद्ध अझै मुद्दा दर्ता नभएको भन्दै असन्तुष्टि जनाउनु भएको छ. प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद प्रसाई
5: मुख महोदय शहीद प्रतिको श्रद्धाञ्जली मैले मुखले औपचारिकता निभाएर होइन, मैले प्रतिनिधित्व गर्ने मेरो सरकारको व्यवहारबाट पुष्टि हुनु पर्दछ. जेएनजी आन्दोलनका अभियुक्त द्वय, नरसंहारका अभियुक्त द्वय तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री विरुद्ध अदालतमा मुद्दा बुझाउन आजसम्म सरकारलाई केले अड्कायो? प्रमाण पुगेन कि प्राथमिकता पुगेन? सभामुख महोदय, यो देशमा मल्लिक आयोगको प्रतिवेदन दराजमा थन्क्याइयो, रायमाझी आयोग र लाल आयोगका प्रतिवेदनहरू कार्यान्वयन नगरेर हरेक आन्दोलनका शहीदमाथि अन्याय जसरी गरियो, यदि उहिले बाजेको पाला र अहिले हाम्रो पालाको चाला उस्तै भयो भने उही उखान चरितार्थ हुन्छ. हात्ती आयो, हात्ती आयो. थ्याङ्क यू भेरी मच.
3: संयुक्त राष्ट्र संघका विज्ञहरूले काठमाडौँको सुकुम्बासीका घर भत्काएर आवासविहीन बनाइएका घटनाप्रति गम्भीर चासो व्यक्त गरेका छन्.
6: सरकारले नदी आसपासका सुकुम्बासी बस्ती बाढीबाट सुरक्षाका लागि भन्दै 15,000 विस्थापित बनाएर विभिन्न स्थानमा राखिएको छ. पर्याप्त तयारी बिना विस्थापित गरिएकाको अवस्था दयनीय रहेको भन्दै नेपालको संविधान र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको पनि ती विज्ञहरूले बताएका छन्। नेपाल आवास सम्बन्धी महासन्धि पक्ष राष्ट्र भएको भन्दै उनीहरूले विशेष परिस्थितिमा बाहेक जबरजस्ती विस्थापित गर्न नहुने उल्लेख गरेका छन्। उनीहरूले बस्ती खाली गर्नुअघि सम्बन्धित सर्वसाधारणसँग पर्याप्त छलफल तथा तयारी गर्नुपर्नेमा त्यसो नभएको भन्दै पर्याप्त समय नदिइकनै जबरजस्ती गर्नु मानवाधिकार विरोधी काम हो भनेका छन्। बस्ती हटाउने क्रममा दुईजना पीड़ितको ज्यान गएको घटनाले मर्माहत भएको भन्दै विज्ञहरूले पूर्वाधारको तयारी नगरिकनै हठात हटाउनु अनुपयुक्त भएको पनि बताएका छन्। मानवाधिकार तथा आन्तरिक विस्थापन मामिला हेर्ने विशेष रेपोर्टर पौला गेवारिया बेतानकुर, आवास सम्बन्धी विशेष रेपोर्टर कोल्डो कास्ला र अति गरिबी तथा मानवाधिकारका लागि एलिना क्यारोलाइना डियाज गलानले नेपालको अवस्थाबारे धारणा सार्वजनिक गर्नुभएको हो। तीनजना विज्ञ मानवाधिकार परिषदले नियुक्त गरेका स्वतन्त्र विज्ञ हुन्।
3: आईसीसी विश्वकप लिग टूको जारी खेलमा स्कटल्याण्डले नेपाललाई 244 रनको लक्ष्य दिएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।

0: समुदायमा
1: लाइभभरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेकपा सांसद प्रचण्डले पञ्चायतकै झलझल कुदिने गरी वर्तमान सरकारले सुकुम्बासीमाथि आतंक मचाएको आरोप लगाउनु भएको छ। आज संसद बैठकलाई सम्बोधन गर्दै नेकपा संयोजक प्रचण्ड
4: हिजो निरंकुश राज्य सत्ताले हात्ती लगाएर गरीब सुकुम्बासीका छाप्रा भत्काउने गर्दथ्यो, बस्तीहरूमा आगो लगाउने गरिन्थ्यो। आज लोकतन्त्रमा जनताका घर बस्ती भत्काइएका छन्, लालाबालाहरूको बिचल्ली बनाइएको छ। झरीमा रुझ्दै साना नानीहरू, ओत लागिरहेका, बेहोस भएर ढलिरहेका, आमालाई हेरेर चिच्याउँदै गरेका बच्चाहरूको आर्तनाद र आत्महत्याका भिडियोहरू सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती भएका दृश्यले हिजो पञ्चायती निरङ्कुशताले जनतामाथि यही प्रकृतिको दमन गरेको झलझलको दिइरहेको छ। गणतन्त्र ल्याउन सबभन्दा बढी योगदान गर्ने गरिब, मजदुर, किसान, निमुखा वर्गलाई न्याय दिने अब तपाईँहरूको मुख्य जिम्मेवारी बन्नु पर्दछ। तिनीहरूलाई सताउने काम बिल्कुल बन्द गर्नुपर्दछ। जनतालाई उठीवास लगाएर बिचल्ली पारेर लोकतन्त्रको सर्भिसिङ हुनै सक्दैन। यसमा सरकारले गम्भीरतापूर्वक पुनर्विचार गरोस्।
3: विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने निर्णयमाथि आक्रोश पोख्दै प्रचण्डले उल्टो बाटो नहिँड्न चेतावनी समेत दिनुभएको छ।
4: विद्यार्थी वा निजामती राष्ट्रसेवक वा कुनै पनि नागरिकलाई आफ्नो आवाज उठाउनबाट वञ्चित गरेर लोकतन्त्र बलियो बनाउन सकिँदैन। आज अस्तित्व नै नरहने किसिमले अब तिमीहरूको आवश्यकता छैन भन्यौ भने त्यो केवल विद्यार्थीहरूमाथि मात्रै अन्याय हुने छैन, बरु राजनीतिक इतिहास प्रतिको अपमान र अवमूल्यन हुन जानेछ। सुधार गर्नु परे कुरा सुधार गरौं, तर आवाज नै थुन्ने गरी कदम चाल्नु बिल्कुल स्वीकार्य हुन सक्दैन। आधुनिक लोकतन्त्रको मुख्य आत्मा नै ट्रेड युनियनहरू हुन्। संसारभरिका क्रान्ति र परिवर्तनका इतिहासहरू श्रमिक आन्दोलनका गाथाले भरिएका छन्। लामो संघर्षबाट प्राप्त अधिकार खोज्ने दिशामा अघि बढियो भने त्यो दुर्भाग्यपूर्ण हुन सक्छ। म अहिले योभन्दा बढी शब्द प्रयोग गर्न चाहन्न।
3: नेपाली काँग्रेसका संसदीय दलका नेता विष्णुराज आङदाङबेले सरकारलाई सामाजिक सञ्जालमा खोज्नु परेको भन्दै आलोचना गर्नुभएको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद आङदाङबे,
5: अहिले यहाँ उभिएर बोल्दा मेरो मनमा खिन्नता छाएको छ। नसुनिने संवेदनहीन शैली संसदमा लोकतन्त्र र यसको खुला बहस शैली अनुकूल देखिएन। सरकारलाई सामाजिक सञ्जालमा खोज्नु पर्ने दुर्भाग्य हाम्रा लागि त्यति सुखद लागिरहेको पनि छैन।
3: अर्घाखाँचीको पाडेनी गाउँपालिका 8 दुर्गा फाँट कुडेलेमा बस दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ, 25 जना घाइते भएका छन्। पर्वतको मोदी गाउँपालिका पाती चौरबाट अर्घाखाँचीको सुपादेउरेली दर्शन गर्न गएको दर्शनार्थी सवार बस दुर्घटना भएको हो। दुर्घटनामा घाइते भएकाहरूको स्थानीय र प्रहरीले उद्धार गरिरहेको पाणिनी गाउँपालिकाका पूर्व अध्यक्ष अछुत गौतमले जानकारी दिनुभएको छ। घाइतेको उपचारका लागि पाल्पा जिल्ला र जिल्ला अर्घाखाँची अस्पतालमा पठाइएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ। वर्षापछिको बाढ़ी पहिरोको कारण देशका विभिन्न राजमार्ग आज पनि अवरूद्ध भएका छन्। बाढ़ी पहिरोले आज दिउँसोदेखि बीपी राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ। यसै गरी हिल्सा सिमकोट सड़क पनि पहिरोका कारण अवरूद्ध भएको प्रहरीले जनाएको छ। यसै गरी भोजपुरमा मध्य पहाड़ी शंखोसभामा कोशी र म्याग्दीमा बेनी जोमसोम सड़क बाढ़ी पहिरोका कारण अहिले एकतर्फी भएका छन्। पोखरा नारायणगढ़ सड़क बुद्ध सिंहरा मार्ग अन्तर्गत घुमाउने त्रिशुली नदीमा मोटरेबल पुलको ठेक्का सम्झौता अन्त्य गरिएको छ।
6: काम सम्पन्न नभएको भन्दै निर्माण शुरू भएको 12 वर्षपछि सड़क डिभिजन कार्यालय दमौरीले आज सार्वजनिक सूचना जारी गर्दै ठेक्का अन्त्य गरेको हो। तनहुँको आबू खैरनी गाउँपालिका 5 र चितवनको भरतपुर महानगरपालिका 29 घुमाउने पुल बनाउन सड़क डिभिजन कार्यालयले निर्माण कम्पनी मृत सञ्जीवनी निर्माण सेवासँगको सम्झौता गरेको थियो। कार्यालयले गत चैत 17 गते संशोधित डिजाइन स्वीकृत भइसकेको जनाउँदै 15 दिनभित्र काम शुरू गर्न अन्तिम मौका दिएको थियो, तर निर्देशनपछि पनि सम्पर्कमा नआएको र प्रगति नदेखिएपछि ठेक्का तोडिएको सड़क डिभिजन प्रमुख राजीव श्रेष्ठले जानकारी दिनुभयो। विक्रम सम्बत 2070 असारमा 10,21,86,000 लागतमा सम्झौता भएको 105 मिटर लामो पुलको हालसम्मको भौतिक प्रगति 36% छ। पुल निर्माण सम्पन्न भएमा दमौलीबाट चितवन पुग्न हालको मुगलिन डुम्रे सड़कभन्दा करिब 25 किलोमिटर दूरी छोटो पर्नेछ। ठेक्का रद्द भएसँगै अब नयाँ बलपत्र आह्वान गरी पुल निर्माणको काम अघि बढाउने बाटो खुलेको छ।
3: कैलालीको धनगढ़ी उपमहानगरले गोदावरीका नगर प्रमुख वीरेन्द्र भट्टलाई 35,000 जरिवाना तिराउने भएको छ। गोदावरी नगर प्रमुख भट्टले रक्सीले मातेर गाड़ी चलाउँदा धनगढ़ी अतरिया छ लेन सड़कको रेलिङमा क्षति भएपछि धनगढ़ी उपमहानगरले क्षति बराबरको जरिवाना तिराउने निर्णय गरेको।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન્સ ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો
0: ગોરખા રેડિયો.
3: हिमालय संसदीय दलका नेता रामबहादुर थापा बादलले फेरि पनि सेनाका भूमिकामाथि औँला उठाउनु भएको छ. सरकारको नीति कार्यक्रम मुख्य सवालमाथि नै मौन देखिएको भन्दै सांसद थापाले पुनर्लेखनको माग समेत गर्नुभएको छ. आज संसद बैठकलाई सम्बोधन गर्दै सांसद थापा,
4: प्रस्तुत 100 बुँदे नीति तथा कार्यक्रमले केही अत्यन्तै गम्भीर सवालहरूको जवाफ दिन सकेको छैन. राष्ट्रिय झण्डा ओढेर देश जलाउने देशद्रोहीप्रति यो नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन छ? देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मुख दर्शक बन्यो? लिक्बु लेखमा अतिक्रमण हुँदा बेखबर त्यही सेनाले सुकुम्बासी बस्तीहरूमा किन परेड खेल्दैछ? असङ्ग नीतिको खिल्ली उडाउँदै सशस्त्र टिओबीहरूको ताण्डव नृत्यप्रति यो नीति तथा कार्यक्रम किन चुपचाप छ? सुशासन, सुसंस्कार र संस्कृतिको नमुना बन्नुपर्ने प्रतिनिधिले बारम्बार असभ्य र अराजक आचरण प्रदर्शन गर्दा सम्मानित सदन सभामुख किन लाचार र नतमस्तक? राष्ट्रलाई असाधारण संकटबाट बचाउन यसलाई समग्रमा खारेज गर्नुपर्छ र पूर्ण संशोधन तथा पुनर्लेखन गर्नै पर्दछ.
3: सांसद थापाको अभिव्यक्तिप्रति राप्रपा सांसद खुसबु ओलीले नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गर्नुभएको छ.
5: नेपाली सेना बारेको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै होइन, त्यो राष्ट्रिय मनोबलमाथिको प्रहार हो र उहाँबाट यो निरन्तर भइरहेको छ. यस्तो अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउन स्पष्ट माग राख्दछु. सैनिक संगठनमाथि पूर्वाग्रह, प्रतिशोध वा राजनीतिक कुण्ठाबाट प्रेरित अभिव्यक्ति दिनु केवल गैर जिम्मेवार मात्र होइन, राष्ट्रप्रति असंवेदनशील व्यवहार पनि हो.
3: सांसद थापाको अभिव्यक्ति हटाउन राष्ट्रपा सांसद मनिष खनालले पनि माग गर्नुभएको छ. संयुक्त राष्ट्रसंघका विज्ञहरूले काठमाडौँमा सुकुम्बासीका घर भत्काएर आवासविहीन बनाएका घटनाप्रति गम्भीर चासो व्यक्त गरेका छन्.
6: सरकारले नदी आसपासका सुकुम्बासी बस्ती बाढीबाट सुरक्षाका लागि भन्दै 15,000 विस्थापित बनाएर विभिन्न स्थानमा राखिएको छ. पर्याप्त तयारी बिना विस्थापित गरिएकाको अवस्था दयनीय रहेको भन्दै नेपालको संविधान र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको पनि ती विज्ञहरूले बताएका छन्। नेपाल आवास सम्बन्धी महासन्धि पक्ष राष्ट्र भएको भन्दै उनीहरूले विशेष परिस्थितिमा बाहेक जबरजस्ती विस्थापित गर्न नहुने उल्लेख गरेका छन्। उनीहरूले बस्ती खाली गर्नुअघि सम्बन्धित सर्वसाधारणसँग पर्याप्त छलफल तथा तयारी गर्नुपर्नेमा त्यसो नभएको भन्दै पर्याप्त समय नदिइकनै जबरजस्ती गर्नु मानवाधिकार विरोधी काम हो भनेका छन्। बस्ती हटाउने क्रममा 2 पीड़ितको ज्यान गएको घटनाले मर्मात भएको भन्दै विज्ञहरूले पूर्वाधारको तयारी नगरिकनै हठात हटाउनु अनुपयुक्त भएको पनि बताएका छन्। मानवाधिकार तथा आन्तरिक विस्थापन मामिला हेर्ने विशेष ऱ्याफुटर पौला गेवारिया बेतानकुर, आवास सम्बन्धी विशेष ऱ्याफुटर कोल्डो कास्ला र अति गरिबी तथा मानवाधिकारका लागि एलिना क्यारोलाइना डियास गलानले नेपालको अवस्थाबारे धारणा सार्वजनिक गर्नुभएको हो. 3 विज्ञ मानवाधिकार परिषदले नियुक्त गरेका स्वतन्त्र विज्ञ हुन्.
3: राज्यसभा सांसद रमेश प्रसाईले तत्कालीन प्रधानमन्त्री केपी ओली र गृहमन्त्री रमेश लेखक विरूद्ध अझै मुद्दा दर्ता नभएको भन्दै सरकारको आलोचना गर्नुभएको छ. प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद प्रसाई,
7: मुख महोदय, शहीद प्रतिको श्रद्धाञ्जली मैले मुखले औपचारिकता निभाएर होइन, मैले प्रतिनिधित्व गर्ने मेरो सरकारको व्यवहारबाट पुष्टि हुनु पर्दछ. जेएनजी आन्दोलनका अभियुक्त द्वय, नरसंहारका अभियुक्त द्वय, तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री विरुद्ध अदालतमा मुद्दा बुझाउन आजसम्म सरकारलाई केले अड्कायो? प्रमाण पुगेन कि प्राथमिकता पुगेन? सभामुख महोदय, यो देशमा मल्लिक आयोगको प्रतिवेदन दराजमा थन्क्याइयो, रायमाझी आयोग र लाल आयोगका प्रतिवेदनहरू कार्यान्वयन नगरेर हरेक आन्दोलनका शहीदमाथि अन्याय जसरी गरियो, यदि उहिले बाजेको पाला र अहिले हाम्रो पालाको चाला उस्तै भयो भने उही उखान चरितार्थ हुन्छ, हात्ती आयो हात्ती आयो. थ्याङ्क यू भेरी मच.
3: अर्घाखाँचीको पाणिनी गाउँपालिका 8 दुर्गा फाँट कुडेलेमा बस दुर्घटना हुँदा 2 ज्यान गएको छ, 25 घाइते भएका छन्। पर्वतको मोदी गाउँपालिका पाती चौरबाट अर्घाखाँचीको सुपा देउराली दर्शन गर्न गएको दर्शनार्थी सवार बस दुर्घटना भएको हो. दुर्घटनामा घाइते भएकाहरूको स्थानीय र प्रहरीले उद्धार गरिरहेको पाणिनी गाउँपालिकाका पूर्व अध्यक्ष अच्युत गौतमले जानकारी दिनुभएको छ। यसबारे थप खबर आउन बाँकी छ। वर्षा पछिको बाढी पहिरोको कारण देशका विभिन्न राजमार्ग आज पनि अवरुद्ध छन्। बाढी पहिरोले आज दिउँसोदेखि बीपी राजमार्ग अवरुद्ध भएको छ। त्यसै गरी हिल्सा सिमकोट सड़क पनि पहिरोका कारण बन्द भएको प्रहरीले जनाएको छ। भोजपुरमा मध्य पहाड़ी संखुवा सभामा कोशी र म्याग्दीमा बेनी जोमसम सड़क बाढी पहिरोका कारण अहिले एकतर्फी खुलेको छ। नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहको स्वास्थ्य परीक्षण रिपोर्ट दिन सरकारलाई अनुरोध गर्नुभएको छ। हवस् त, अहिलेसम्म खबर यति नै। नमस्कार।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अर्घाखाँचीको पाणिनी गाउँपालिका दुर्गा फाँट कुरुलेमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ, 27 जना घाइते भएका छन्। पाणिनी 8 को कुरुले फाँट नजिकै दुर्घटना हुँदा 2 जनाको घटनास्थलमै र 2 जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा कास्की पोखरा 19 की राममाया बस्नेत र बिन्दु कुवर सहित पार्वतको मोदी 5 की कौशला रेग्मी र बस चालक रमेश जीसीको मृत्यु भएको अर्घाखाँचीका डीएसपी दिवस बहादुर जीसीले जानकारी दिनुभएको हो। घाइतेहरूको लुम्बिनी मेडिकल कलेज पाल्पा र भैरवा मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीले 4 जनाको अवस्था गम्भीर छ भनेको छ। अर्घाखाँचीको सुपा देउराली दर्शन गरेर पर्वत फर्कदै गरेको बस दुर्घटना भएको हो। आईसीसी क्रिकेट विश्वकप लिग 2 मा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित भएको छ। आज किर्तिपुर मैदानमा नेपालले सुरुमा 244 रनको लक्ष्य पाएको थियो। नेपालको पारीमा वर्षाका कारण खेल प्रभावित भएपछि 29 ओभरमा 221 रन बनाउनु पर्ने थियो। नेपाल 218 रनमा समेटिएपछि 2 रनले पराजित भएको हो। नेपालका गुलशन झाले 61 र दिपेन्द्र सिंहले 55 रन बनाए पनि हार टार्न पर्याप्त भएन। यो जेसँगै स्कटल्याण्डले तालिकामा 36 अङ्क बनाएको छ। स्कटल्याण्ड तालिकाको दोस्रो स्थानमा छ। आजको हारसँगै नेपालको भने शीर्ष 4 को सम्भावना कठिन बनेको छ। नेपाल तालिकाको 7 औं स्थानमा छ। नेपालले 25 खेलमा 18 अङ्क मात्रै जोडेको छ। नेपालले 8 जित र 15 हार बेहोरेको छ। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले प्रश्नको सामना नगरेको भन्दै आपत्ति जनाउनु भएको छ। हालसम्म सदनलाई सम्बोधन नगरेको भन्दै सांसद साम्पाङले शाहको योग्यतामाथि नै प्रश्न उठाउनु भएको छ।
4: यो सरकारको प्रधानमन्त्री छ कि छैन? छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन? संसदमा उभिएर सांसदहरूको उत्तर नदिनु भनेको जनताका प्रश्नहरूको उत्तर नदिनु। के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त? जनता सरकारदेखि नै असुरक्षित महसुस गरिरहेका छन्। यो बेला जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो? यही हो त लोकतन्त्र? जनताको जीवधनको सुरक्षा गर्न नसक्ने, सीमा रक्षा गर्न नसक्ने सरकारलाई कसरी सफल सरकार भन्न सकिन्छ? सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकले गरिरहेको निर्माण कार्य नेपाल सरकारलाई सोधेर गरिरहेको हो या आफू खुसी निर्माण गरिरहेको हो? महाकाली नदीको पारिपट्टिको तटमा भइराखेको निर्माणलाई हामी देख्न सक्छौँ। सरकार किन मुखदर्शक बनेको छ?
3: राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर शाहले सुकुम्बासीमाथि सरकारी आतंकवाद नफैलाउन चेतावनी दिनुभएको छ। आज संसद बैठकलाई सम्बोधन गर्दै नेता शाहले सरकारी जग्गा कब्जा गर्ने, आफ्नै सांसदका घरमा डोजर चलाउन समेत चुनौती दिनुभएको छ।
5: राज्य जहिले पनि शक्तिशालीको पक्षमा उभिने होइन, राज्य निमुखा र कमजोर नागरिकको सहारा बन्नु हो। माननीय प्रधानमन्त्रीज्यूलाई राम्रोसँग थाहा छ सुत्केरीको व्यथा भनेको के हो भनेर। उहाँलाई मात्र होइन, यो देशलाई नै अवगत छ। तर आज बागमतीको किनारमा 10 दिनकी सुत्केरी महिला घरभित्र प्रहरी पस्दा उनको ओत भत्किँदा त्यो पीडा किन महसुस भएन सरकारलाई? एउटा नाबालकको हातमा नेपाली झण्डा बोकेर आफ्नै घर भत्किएको हेर्दै आँखाभरि आँसु झार्दै आफ्नो किताब समेत निकाल्न पाएन त्यो बालकको मनमा राज्यप्रति कस्तो छाप बस्ला? आज सत्ता छ यसको मतलब यो होइन कि मैले जे पनि गर्न सक्छु भन्ने कुरा होइन। जुन सरकारी सम्पत्तिहरू हडपेका छन् त्यो हटाउनुपर्छ भन्ने मान्यता राख्छु, तर सरकार हो कि आतंकवादी हो? कति दिनको समय म अहिले सरकारका मन्त्रीलाई भन्न चाहन्छु यहाँ अगाडि राखेर, तपाईँहरू बस्दै गरेको घर 24 घण्टामा खाली गर्नुहोस् ल, सक्नुहुन्छ डेरा सार्न? सरकारले सुकुम्बासी बस्ती होइन हुकुमवासीको मानसिकतामाथि प्रहार गर्नुहोस्। आज सत्ता र शक्तिको आँटमा कसैलाई जोगाइदैन भने आज सत्ता पक्षका मात्र होइन मन्त्री परिषदका सदस्यसम्म हुकुमवासी भएका प्रत्यक्ष प्रमाणहरू बाहिरिएका छन्। आज त्यहाँमाथि डोजर किन चलेन? त्यसको प्रमाण यो संसदलाई चाहिन्छ।
3: एमाले संसदीय दलका नेता रामबहादुर थापा भने फेरि पनि सेनाको भूमिकामाथि खनिनु भएको छ। सरकारको नीति कार्यक्रम मुख्य सवालमाथि मौन देखिएको भन्दै सांसद थापाले पुनर्लेखनको माग समेत गर्नुभएको छ। आज संसद बैठकलाई सम्बोधन गर्दै सांसद थापा,
6: प्रस्तुत 100 बुँदे नीति तथा कार्यक्रमले केही अत्यन्तै गम्भीर सवालहरूको जवाफ दिन सकेको छैन। राष्ट्रिय झण्डा ओढेर देश जलाउने देशद्रोहीहरू प्रति यो नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन छ? देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मुख दर्शक बन्यो? लिक्बु लेखमा अतिक्रमण हुँदा बेखबर त्यही सेनाले सुकुम्बासी बस्तीहरूमा किन परेड खेल्दैछ?
3: सांसद थापाको अभिव्यक्तिप्रति राप्रपा सांसद खुसबु ओलीले नियमापति जनाउँदै रेकर्डबाट हटाउन माग गर्नुभएको छ।
2: नेपाली सेना बारेको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै होइन, त्यो राष्ट्रिय मनोबलमाथिको प्रहार हो र उहाँबाट यो निरन्तर भइरहेको छ। यस्तो अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउन स्पष्ट माग राख्दछु।
3: हवस् त, अहिलेसम्मको खबर यति नै। नमस्कार।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભણહોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: अर्घाखाँचीको पाणिनी गाउँपालिका दुर्गाफाँट कुरुलेमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ, 27 जना घाइते भएका छन्। पाणिनी आठको कुरुले फाँट नजिक दुर्घटना हुँदा 2 जनाको घटनास्थलमै र 2 जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा कास्की पोखरा 19 राममाया बस्नेत र बिन्दु कुँवर सहित पर्वतको मोदी 5 कौशिला रेग्मी र बस चालक रमेश जीसीको मृत्यु भएको अर्घाखाँचीका डीएसपी दिवसबहादुर जीसीले जानकारी दिनुभएको हो। घाइतेहरूको लुम्बिनी मेडिकल कलेज पाल्पा र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीले 4 जनाको अवस्था गम्भीर छ भनेको छ। अर्घाखाँचीको सुपा देउराली दर्शन गरेर पर्वत फर्कँदै गरेको बस दुर्घटनामा परेको हो। एमाले संसदीय दलका नेता रामबहादुर थापा फेरि पनि सैनिकका भूमिकामाथि औंला उठाउनु भएको छ। सरकारको नीति कार्यक्रम मुख्य सवालमाथि मौन देखिएको भन्दै सांसद थापाले पुनर्लेखनको माग समेत गर्नुभएको छ। आज संसद बैठकलाई सम्बोधन गर्दै सांसद थापा,
4: प्रस्तुत 100 बुँदे नीति तथा कार्यक्रमले केही अत्यन्तै गम्भीर सवालहरूको जवाफ दिन सकेको छैन। राष्ट्रिय झण्डा ओढेर देश जलाउने देशद्रोहीप्रति यो नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन छ? देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मुक दर्शक बन्यो? लिक्बु लेखमा अतिक्रमण हुँदा बेखबर त्यही सेनाले सुकुम्बासी बस्तीहरूमा किन परेड खेल्दैछ?
3: सांसद थापाको अभिव्यक्तिप्रति राप्रपा सांसद खुशबु ओलीले नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गर्नुभएको छ।
5: नेपाली सेना बारेको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै होइन, त्यो राष्ट्रिय मनोबलमाथिको प्रहार हो र उहाँबाट यो निरन्तर भइरहेको छ। यस्तो अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउन स्पष्ट माग राख्दछु।
3: सांसद थापाको अभिव्यक्ति हटाउन रासपा सांसद मनिष खनालले पनि माग गर्नुभएको छ। नेकपा सांसद प्रचण्डले पञ्चायतकै झलझलको दिने गरी वर्तमान सरकारले सुकुम्बासीमाथि आतंकमा चाहेको आरोप लगाउनु भएको छ। आज संसद बैठकलाई सम्बोधन गर्दै नेकपा संयोजक प्रचण्ड,
6: हिजो निरंकुश राज्य सत्ताले हात्ती लगाएर गरीब सुकुम्बासीका छाप्रा भत्काउने गर्दथ्यो, बस्तीहरूमा आगो लगाउने गरिन्थ्यो। आज लोकतन्त्रमा जनताका घर बस्ती भत्काइएका छन्, लालाबालाहरूको बिचल्ली बनाइएको छ। झरीमा रुझ्दै साना नानीहरू, ओत लागिरहेका, बेहोस भएर ढलिरहेका, आमालाई हेरेर चिच्याउँदै गरेका बच्चाहरूको आर्तनाद र आत्महत्याका भिडियोहरू सामाजिक सञ्जालमा छ्याप छ्याप्ती भएका दृश्यले हिजो पञ्चायती निरङ्कुशताले जनतामाथि यही प्रकृतिको दमन गरेको झझलको दिइरहेको छ। गणतन्त्र ल्याउन सबभन्दा बढी योगदान गर्ने गरिब, मजदुर, किसान, निमुखा वर्गलाई न्याय दिने अब तपाईँहरूको मुख्य जिम्मेवारी बन्नु पर्दछ। तिनीहरूलाई सताउने काम बिल्कुल बन्द गर्नुपर्दछ। जनतालाई उठीबास लगाएर बिचल्ली पारेर लोकतन्त्रको सर्भिसिङ हुनै सक्दैन। यसमा सरकारले गम्भीरतापूर्वक पुनर्विचार गरोस्।
3: राप्रपा संसदीय दलका नेता ज्ञानबहादुर शाहीले पनि सुकुम्बासीमाथि सरकारी आतंकवाद नफैलाउन चेतावनी दिनुभएको छ। आज संसद बैठकलाई सम्बोधन गर्दै नेता शाहीले सरकारी जग्गा कब्जा गर्ने, आफ्नै सांसदका घरमा डोजर चलाउन सरकारलाई चुनौती समेत दिनुभएको छ।
7: राज्य जहिले पनि शक्तिशालीको पक्षमा उभिने होइन, राज्य निमुखा र कमजोर नागरिकको सहारा बन्नु। माननीय प्रधानमन्त्रीज्यूलाई राम्रोसँग थाहा छ सुत्केरीको व्यथा भनेको के हो भनेर, उहाँलाई मात्र होइन यो देशलाई नै अवगत छ। तर आज बागमतीको किनारमा 10 दिनकी सुत्केरी महिला घरभित्र परी पस्दा, उनको ओत भत्किँदा त्यो पीडा किन महसुस भएन सरकारलाई? एउटा नाबालकको हातमा नेपाली झण्डा बोकेर आफ्नै घर भत्किएको हेर्दै, आँखाभरि आँसु झार्दै, आफ्नो किताब समेत निकाल्न पाएन त्यो बालकको मनमा राज्यप्रति कस्तो छाप बस्ला? आज सत्ता छ यसको मतलब यो होइन कि मैले जे पनि गर्न सक्छु भन्ने कुरा होइन। जुन सरकारी सम्पत्तिहरू हडपेका छन् त्यो हटाउनुपर्छ भन्ने मान्यता राख्छु, तर सरकार हो कि आतंकवादी हो? कति दिनको समय, म अहिले सरकारका मन्त्रीलाई भन्न चाहन्छु यहाँ अगाडि राखेर, तपाईँहरू बस्दै गरेको घर 24 घण्टामा खाली गर्नुहोस् ल, सक्नुहुन्छ डेरा सार्न? सरकारले सुकुम्बासी बस्ती होइन, हुकुम्बासीको मानसिकतामाथि प्रहार गर्नुहोस्। आज सत्ता र शक्तिको आँटमा कसैलाई जोगाइदैन भने आज सत्ता पक्षका मात्र होइन मन्त्री परिषदका सदस्यसम्म हुकुम्बासी भएका प्रत्यक्ष प्रमाणहरू बाहिरिएका छन्। आज त्यहाँमाथि डोजर किन चलेन? त्यसको प्रमाण यो संसदलाई चाहिन्छ।
3: नेपाली कांग्रेस संसदीय दलका नेता विष्णुराज आङदेम्बेले प्रधानमन्त्री बालेन्द्र शाहको स्वास्थ्य परीक्षण रिपोर्ट दिन सरकारलाई अनुरोध गर्नुभएको छ। हिजो प्रधानमन्त्री शाहले संसदमा देखाएको व्यवहारको आलोचना गर्ने क्रममा आङदेम्बेले स्वास्थ्य रिपोर्ट माग्नु भएको हो।
2: आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भइरहँदा संसारको कुनै देशको प्रधानमन्त्री बीचैमा उठेर हिँडे भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ। यस्तो रेकर्ड राख्न लागेकोमा म उहाँलाई बधाई दिउँ कि दुःख व्यक्त गरौं। सभामुख महोदय, सामाजिक सञ्जालमा लाखौंले लेखे जस्तो अमर्यादित व्यवहार प्रधानमन्त्रीले देखाउनु भयो भनेर म सोझै भन्न चाहन्न, त्यो मेरो संस्कृति पनि होइन। यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भएको होला, किनभने हामीलाई खबरमा त्यस्तै खालको समाचारहरू आएपछि फेरि डिलेट भयो भन्ने पनि सुन्यौं हामीले। त्यसैले म सरकारलाई आग्रह गर्दछु, उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइयोस्। सम्माननीय प्रधानमन्त्री अब रासपाको मात्रै रहनु भएन, उहाँ हाम्रो पनि सम्पत्ति हो। उहाँको स्वास्थ्यको चिन्ता हामीलाई पनि छ, त्यसले गर्दाखेरि चाँडो भन्दा चाँडो उहाँको चाहिँ स्वास्थ्य परीक्षण गरेर जानकारी गराइयोस्।
3: कांग्रेस सचेतक आङदेम्बेले हिजोको घटनामा सभामुखको भूमिका माथि समेत प्रश्न उठाउनु भएको छ।
2: हुन सक्छ सत्ताको भारी अपेक्षा गरे भन्दा धेरै ठूलो भएर होला, हाम्रा युवा प्रधानमन्त्रीको मन स्थिर र शान्त नदेखिएको त्यस्तो पनि लाग्न थाले आज। खैर जे होस्, प्रधानमन्त्रीले अहंकार र मर्यादाहीन व्यवहार प्रदर्शन गर्नु यो दुर्भाग्यपूर्ण हो। हिजोको उहाँको व्यवहारले जनताको मन कुडिएको छ, देशको शिर झुकेको छ, यो सदनको गरिमा र इज्जतमा दाग अनुभूति हामीलाई भएको छ। यस सम्बन्धमा श्रद्धेय सभामुखज्यूको भूमिकाका प्रति मलाई के आश्चर्य लागेको छ। म चाहन्छु यो सदन सभामुखज्यूको चेतनाले यसलाई व्यवस्थित गरिदिने हो, यसो किन गर्न सक्नु भएन? यो सदनलाई गरिमामय बनाउनु सक्नु पर्दथ्यो, यसो भएन, यो पनि दुःखकै कुरा रह्यो।
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हरकुआ साम्पाङले प्रधानमन्त्री बालेन्द्र शाहले प्रश्नको सामना नगरेको भन्दै आपत्ति जनाउनु भएको छ। हालसम्म सदनलाई सम्बोधन नगरेको भन्दै साम्पाङले शाहको योग्यतामाथि नै प्रश्न उठाउनु भएको हो।
8: यो सरकारको प्रधानमन्त्री छ कि छैन? छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन? संसदमा उभिएर सांसदहरूको उत्तर नदिनु भनेको जनताका प्रश्नहरूको उत्तर नदिनु। के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त? जनता सरकारदेखि नै असुरक्षित महसुस गरिरहेका छन्। यो बेला जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो।
3: हिन्दू युवालाई नङ्ग्याउने र अपमानजनक व्यवहार गरेको बात लागेका श्रम मन्त्री रामजी यादवका चालक पक्राउ परेका छन्। अपहरण, शरीरबन्धक र अपमानजनक व्यवहारको कसुरमा श्रम मन्त्रीका चालक मुस्तकिम आलम मियालाई गएको साँझ पक्राउ गरिएको। मियालाई हलुका सवारीको नियुक्ति दिएर श्रम मन्त्री यादवको निजी सचिवालयमा राखिएको छ। सप्तरी महादेवा एक बल्थीका मिया सहितको समूहले हनुमान चोकमा बस्ने हिन्दू युवालाई अपहरण गरेपछि नग्न पारेर भिडियो खिचेको आरोप छ। गएको फागुन 14 गतिको यो घटनामा मिया समेतको समूहले ती युवालाई अपहरण गरेपछि हिमालय राइस मिल पछाडिको सुनसान ठाउँमा लगेको थियो। मियाको समूहले आफ्नो यौनाङ्ग काटिदिने धम्की दिएको र मोबाइल सुनको सिक्री र 1,30,000 समेत लगेको पीडितको भनाइ छ। अब खबर फटाफट। प्रणालीमा समस्या देखिएपछि मुलुकभर राष्ट्रिय परिचय पत्र सेवा अवरुद्ध। गएको 21 गतेदेखि अवरुद्ध सेवा, मर्मत नसकिदासम्म खुल्न नसक्ने पञ्जीकरण विभागको सूचना। विद्यालयको हिउँदे र बर्खे विदा 45 दिनबाट 30 दिनमा झारियो। प्रार्थना समय 15 मिनट र खाजा समय 30 मिनट कायम। रूपन्देहीको तिलोत्तमा नगरपालिका सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानको विपक्षमा संघीय सरकारले भनेकै आधारमा भूमिहीन अव्यवस्थित बसोबासी बस्ती नहटाउने नगर प्रमुख रामकृष्ण खाँडको अडान। सशस्त्र प्रहरीको सुरक्षा बेस धनुषामा कार्यरत सशस्त्रका इन्सपेक्टर वकिल अधिकारी विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा। कमला ढल्केवर सड़क निर्माणमा माटो र ग्राभेल फिलिङका लागि प्रयोग हुने गाडी रोक्दै घुस लिने गरेका अधिकारीलाई 40,000 घुस लिँदै गरेको बेला पक्राउ गरिएको अख्तियारको दावी। पोखराका आयुर्वेद अस्पताल र क्लिनिकमा गैर कानूनी र गुणस्तरहीन औषधिको निर्वाध बिक्री वितरण, आयुर्वेद उपचारका नाममा विकृति फैलाएको भन्दै कागज सहित हाजिर हुन जिल्ला प्रशासनको निर्देशन। लुम्बिनी सरकार थारू समुदायको पहिचानसँग जोडिएको बर्घर ऐन बनाउँदै यही वर्ष अधिवेशनमा विधेयक पेश गर्ने तयारी। र गएको 5 महिनामा 1,25,000 विदेशी अध्यागमन विभागको ट्रैकिङमा विदेशी नागरिक अनुगमन प्रणालीमा होटल, एजेन्सी, आन्तरिक विमान कम्पनी र विदेशीलाई सेवा दिने 1,500 सेवा प्रदायक आबद्ध। आईसीसी क्रिकेट विश्वकप लीग दुईमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको छ। आज किर्तिपुर मैदानमा नेपालले 244 रनको लक्ष्य पाएको थियो। नेपालको पारीमा वर्षाका कारण खेल प्रभावित भएपछि नेपालले 39 ओभरमा 221 रन बनाउनु पर्ने थियो। नेपाल 218 रनमा समेटिएपछि दुई रनले पराजित भएको हो। नेपालका गुलसञ्जाले 61 र दिपेन्द्र सिंह ऐरीले 55 रन बनाए पनि हार टार्न पर्याप्त भएन।
9: यो PFBS गोर्खा रेडियो हो।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

0: बीबीसी नेपाली सेवाको साझापखबाट सञ्जय ढकालको नमस्कार। आजको कार्यक्रममा प्रधानमन्त्रीले संसदको गरिमा कायम गर्न नसकेको विपक्षीको आरोप।
1: यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भएको होला।
2: प्रधानमन्त्रीजीले केही निश्चित मर्यादा पालन नगर्ने हो भने संसदको गरिमा रहन सक्दैन।
0: विद्यालय शिक्षालाई समयबद्ध सत्रमा सञ्चालन गर्ने तयारी स्वरूप एसईई को नतिजा चाँडै आएको सरकारको भनाई। अनि मार्चमा पाकिस्तानद्वारा अफगानिस्तानमा भएको एक हमलामा 269 जना भन्दा धेरै मारिएको राष्ट्रसङ्घद्वारा जानकारी। सबभन्दा पहिला प्रमुख विश्व समाचार। अशोक दाहालबाट समाचार सुन्नुहोस्। दलभित्रैबाट राजीनामा माग भएपछि युकेका प्रधानमन्त्री कियर स्टारमरले आफ्नो पद जोगाउन सङ्घर्ष गरिरहेका छन्। गृह मन्त्रालयकी वरिष्ठ अधिकारी जेस फिलिप्स सहित उनको सरकारका 3 अधिकारीहरूले राजीनामा दिएका छन्। गत साता सम्पन्न स्थानीय निर्वाचनमा लेबर पार्टीको नतिजा कमजोर भएको भन्दै दलका 80 भन्दा धेरै सांसदहरूले पनि प्रधानमन्त्री स्टारमरको राजीनामा माग गरेका छन्। उनीहरूले स्टारमरलाई राजीनामा दिन या त्यसको समय सीमा तोक्न भनेका छन्। यसअघिको मन्त्री परिषद बैठकमा स्टारमरले आफूले राजीनामा नगर्ने सङ्केत गरेका थिए। बीबीसी संवाददाता रब वाटसन भन्छन्,
3: Britain has plunged into a deep, deep...
0: आगामी कदम के हुनुपर्छ भन्ने बारे सत्ताधारी लेबर दलभित्र गम्भीर विमतिका माझ ब्रिटेन गहिरो सङ्कटमा परेको छ। संवाददाता रब वाटसनको भनाई। पाकिस्तानले गएको मार्च 16 काबुलस्थित एक लागु औषध दुर्व्यसनीको उपचार केन्द्रमा कैयौँको ज्यान जाने गरी गरेको आक्रमणलाई युद्ध अपराधको रूपमा छानबिन हुनुपर्ने माग उठेको छ। संयुक्त राष्ट्रसङ्घले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले अफगानिस्तानको उक्त केन्द्रमा भएको हवाई आक्रमणमा मारिनेको संख्या 269 भन्दा धेरै रहेको खुलासा गरेको थियो। तर पाकिस्तानले सर्वसाधारणको निशानामा आक्रमण नगरिएको दावी गर्दै सैन्य र आतंकवादी पूर्वाधारलाई मात्रै निशाना बनाइएको दोहोर्याएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मे 13-15 चीन भ्रमणमा आउने बेजिङले बताएको छ। झण्डै 1 हुन लागेको अमेरिकी राष्ट्रपतिको चीन भ्रमणलाई विश्वका 2 अर्थतन्त्र बीचको व्यापारिक सम्बन्धमा निर्णायक क्षणका रूपमा हेरिएको छ। वाशिङटन र बेजिङ बीच व्यापार युद्ध मत्थर भएको समयमा हुन लागेको भ्रमणमा ट्रम्पसँगै अमेरिकाका ठूला व्यापारिक कम्पनीका कार्यकारीहरू पनि चीन जाने ठानिएको छ। ट्रम्पले घोषणा गरेका ट्यारिफका कारण अमेरिकासँगको व्यापार कमजोर बनेपछि चीनले विश्वभरि नयाँ व्यापारिक साझेदारहरू बनाएर यो वर्ष अहिलेसम्मकै उच्च निर्यात गर्न सफल भएको छ। विश्व स्वास्थ्य संगठनले हान्टा भाइरसको संक्रमण ठूलो स्तरमा फैलने कुनै सङ्केत नदेखिएको जनाएको छ। हान्टा भाइरसको संक्रमण फैलिएको पानी जहाजबाट अन्तिम यात्रुहरूको उद्धार सकिएपछि विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एडहानम गेहेब्रेयेससले संक्रमण पुष्टि भएका मानिसहरूको संख्या भने अझै बढ्न सक्ने बताए। हालसम्म 7 हान्टा भाइरस पुष्टि भएको छ र भारतमा चिकित्सा शास्त्र प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको भन्दै परीक्षा रद्द गरिएपछि राजधानी दिल्लीमा प्रदर्शन चर्किएको छ। 22,80,000 विद्यार्थीले परीक्षा दिएको केही दिनपछि प्रश्नपत्र बाहिरिएको भन्दै परीक्षा रद्द गरियो। पुनः परीक्षाको मिति अझै घोषणा नहुँदा विद्यार्थी र अभिभावक चिन्तित र आक्रोशित बनेका छन्। यो बीबीसी नेपाली सेवा हो।
4: साझा पखमा यहाँलाई स्वागत छ। सरकारले नीति तथा कार्यक्रम ल्याएको भोलिपल्ट बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्रीले संसदको गरिमा कायम गर्न नसकेको आरोप तथा विपक्षी दल नेकपा एमालेका नेताले सत्ताधारी दल र नेपाली सेनामाथि गरेका टिप्पणीको विषयले चर्को बहस निम्त्याएको छ। विपक्षी नेताले प्रधानमन्त्री अस्वस्थ भएका भए त्यसबारे सदनलाई जानकारी गराउन अनुरोध गरेका छन्। बजेट अधिवेशनको आरम्भमै संसदमा चर्काचर्की निम्तिएको छ। एक रिपोर्ट। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम वाचन गरिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह उठेर हिँडेको विषयलाई आज विपक्षी दलका नेताहरूले प्रतिनिधि सभामा चर्को गरी उठाएका छन्। सामाजिक सञ्जाल तथा अन्य माध्यममा कैयनले प्रधानमन्त्रीको व्यवहारबारे टीका टिप्पणी गरेका बेला संसदमा पनि आवाज उठेका हुन्। सुरुमै यसबारे प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीबाट तत्काल जवाफको माग गरेको थियो। पछि रोस्टमबाट बोल्ने क्रममा नेपाली काङ्ग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले आफ्नै सरकारको नीति कार्यक्रम पेश भइरहँदा प्रधानमन्त्री बीचैमा उठेर हिँडेर विश्व कीर्तिमान गर्न खोजेको भन्दै व्यङ्ग्य गरे। उनले प्रधानमन्त्री यदि अस्वस्थ भएको भए स्वास्थ्य जाँच गरेर सदनलाई जानकारी दिनुपर्ने बताए।
1: यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भएको होला, किनभने हामीलाई खबरमा त्यस्तै खालको समाचारहरू आए पछि फेरि डिलेट भयो भन्ने पनि सुन्यौँ हामीले सभामुखमा। त्यसैले म सरकारलाई आग्रह गर्दछु, उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइयोस्। सम्माननीय प्रधानमन्त्री अब राष्ट्रपाको मात्रै रहनु भएन, उहाँ हाम्रो पनि सम्पत्ति हो, उहाँको स्वास्थ्यको चिन्ता हामीलाई पनि छ।
4: उनी पछि बोलेका नेकपाका संयोजक पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानमन्त्रीको व्यवहारलाई संसदको गरिमासँग जोडे।
2: संसदको मर्यादा, गरिमा र भूमिकालाई सुदृढ गरेर मात्रै हामीले अगाडि जान सक्दछौ। हिजोको जे गतिविधि देखियो, अघि नै प्रमुख प्रतिपक्षी दलको नेताले जे कुरा राख्नुभयो म त्यसलाई समर्थन गर्दै, प्रधानमन्त्रीजीले केही निश्चित मर्यादा पालन नगर्ने हो भने संसदको गरिमा रहन सक्दैन। यसमा हामी सबैको ध्यान जाओस्, हामी सबैको भविष्य जोडिएको छ प्रधानमन्त्रीका कार्यशैली।
4: अघिल्लो अधिवेशनमा गरेको टिप्पणीका कारण आफ्नै पार्टीभित्र विवादित भएका नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापाले आजको बैठकमा सत्ताधारी राष्ट्रिय स्वतन्त्र पार्टी रासोपालाई अराजक जमातको अस्थायी गठजोड मात्र भनेनन्, गत भदौको आन्दोलनका बेला नेपाली सेनाको भूमिकालाई लिएर पनि प्रश्न गरे।
5: देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढङ्गबाट किन मुख दर्शक बन्यो।
4: उनले बोले लगत्तै रासोपाका सांसद मनिष खनालले नियमापत्ति प्रकट गरेका थिए। नेपाली सेनाबारे गरेको टिप्पणीप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाकी सांसद खुसबु ओलीले पनि आपत्ति जनाइन्।
6: नेपाली सेनाबारेको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै होइन, त्यो राष्ट्रिय मनोबलमाथिको प्रहार हो र उहाँबाट यो निरन्तर भइरहेको छ, त्यसमा म खेद प्रकट गर्न चाहन्छु। यस्तो अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउन स्पष्ट माग राख्दछु।
4: आफ्नो सम्बोधनका क्रममा रासोपाका संसदीय दलका उपनेता गणेश पराजुलीले प्रधानमन्त्रीको कार्यशैलीबारे उठेका प्रश्नको त जवाफ दिएनन्, तर अध्यादेश जारी गर्नुपर्ने तथा सुकुम्बासीको व्यवस्थापन गर्नुपर्ने कारणको चाहिँ बचाउ गरे।
7: जनहितमा, जनपक्षमा, राष्ट्रहितमा अध्यादेश ल्याएको छ, वन ऐन सुधारको लागि ल्याएको छ, सार्वजनिक खरिद ऐन सुधारको लागि ल्याएको छ, सहकारी पीडितलाई न्याय दिनको लागि ल्याएको छ, ती सुकुम्बासी भूमिहीन सोबासी र राज्यले आफैले दमन गरेर सुकुम्बासी बन्न बाध्य बनाएकाहरूलाई पनि भूमिमाथिको अधिकार सुनिश्चित गर्नको लागि भूमि ऐन संशोधन गर्नको लागि अध्यादेश ल्याएको छ। यहाँ अपराध कहाँ भयो? यहाँहरू कम्तीमा अध्यादेशको कन्टेन्टमा गइदिनुहोस् न।
4: पराजुलीले गरेका टिप्पणी पनि विवादरहित भने भएनन्। सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भएर बुधबार छलफल हुने कार्यतालिका रहेको छ। अब अर्को प्रसङ्ग, यस वर्ष माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा अघिल्लो वर्षभन्दा करिब डेढ महिना अगावै सार्वजनिक भएको विषयलाई क्रमशः पुरै विद्यालय शिक्षालाई एउटै समयमा सुरु र अन्त्य हुने सत्रमा सञ्चालन गर्ने तयारीका रूपमा हेरिनुपर्ने सरकारले बताएको छ। बीबीसीसँग कुरा गर्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चुडामणि पौडेलले भने,
8: पछि हामीले विशेष गरी विद्यालय शिक्षालाई एउटै सेसनबाट सुरु गर्दै लग्ने हो, एक बाह्र विद्यालय शिक्षा दिने भयो, अनि विद्यालय शिक्षा भएको हुँदाखेरि चाहिँ त्यसलाई एउटै दुईटा सेसन किन गर्ने, एउटै सेसनमा लग्ने भन्ने उद्देश्य पनि हो, कर्मशः तान्दै ल्याएर त्यसपछि पठन पाठन क्रेडिट आवर सबै पुग्छ नि।
4: करिब 4,30,000 विद्यार्थी सहभागी भएको सो परीक्षामा 65.98% वा 2,84,000 विद्यार्थी कक्षा 11 पढ्न पाउने ग्रेड ल्याउन सफल भएका छन्। चाँडै नतिजा आउँदा त्यसले खास गरी विद्यार्थीलाई जाँचपछिको समयमा रहने मनोवैज्ञानिक चापलाई कम गर्न सहयोग गर्ने र शैक्षिक संस्थाहरूलाई पाठ्यक्रम पूरा गर्न राहत दिने अधिकारी तथा विज्ञहरूले बताएका छन्। यसै सन्दर्भमा साथी प्रदीप बस्यालले राष्ट्रिय परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्याललाई यसपालि बोर्डले चाँडै नतिजा ल्याउनु पर्ने कारणबारे सोधेका छन्।
9: शैक्षिक क्यालेन्डरहरूलाई मिट गर्नुपर्छ भन्ने हिसाबले नै नतिजालाई पनि चाँडो प्रकाशन गर्नुपर्छ भन्ने लक्ष्य हो सरकारको, होइन? विद्यार्थीको पोइन्ट अफ भ्यूबाट हामीले रिभ्यू लिने हेर्ने त गरेका छैनन्, तर पक्कै पनि उनीहरू धेरै लामोसम्म प्रतीक्षामा बसिराखेको भन्दा चाँडै नतिजा प्रकाशन हुँदा उनीहरूको सपना बुनिराखेको पनि खुसी नै छन् होला जस्तो लाग्छ।
10: पहिला पहिलाका वर्षमा चाहिँ जुन 11 कक्षाको पाठ्यक्रम पनि बलजफ्ती तन्काएर सकिने, समय नपुग्ने जस्ताको गुनासाहरू हुने गर्थे, अब यो छिटो एसईको परीक्षा फल सार्वजनिक हुँदाखेरि चाहिँ त्यसलाई पनि अलिकति सहज पुग्ने आशा गर्न सकिन्छ।
9: पक्कै पनि अगाडि शैक्षिक क्यालेन्डर अगाडि आइसकेपछि त अहिले भर्ना भएर जाने विद्यार्थीहरूको पछि परीक्षा कहिले लिने कहिलेबाट शिक्षक सुरु हुने भन्ने हिसाबले असर गर्ला. पाठ्यक्रमको कुराहरू भनेको चाहिँ क्रेडिट आवर अनुसार त पढाउनै पर्छ. अनि अहिले सार्वजनिक बिदा दिएको सन्दर्भ शैक्षिक क्रेडिट आवरलाई कसरी समायोजन गर्ने भन्ने कुरो पाठ्यक्रम विकास केन्द्रबाट आउला नै. हाम्रो बाटो भनेको राष्ट्रिय परीक्षा बोर्डको चाहिँ मूल्याङ्कनको बाटो मात्रै भयो. नतिजा चाँडो हुन सक्दो रहेछ गर्दाखेरि भन्ने हिसाबले त्यो आशा चाहिँ पलाएको छ. लाग्दाखेरि यो परीक्षा भनेको एउटा तहबाट एउटा निकायबाट मात्रै हुने होइन, ठुलो संयन्त्रको संलग्नताले हुने हो र विशेष गरी त विद्यालय र शिक्षकको संलग्नताले नै भएको छ. त्यो सबैजना त्रुटिरहित परीक्षा सञ्चालन गर्न नतिजा प्रकाशन गर्नको लागि र विश्वसनीय नतिजा दिन पनि शिक्षकको नै हात हुन्छ.
10: अब यसपटक जुन कोडिङहरू नगरिकन परीक्षा केन्द्रमै जाँचेर नतिजा ल्याइयो छिटो ल्याउनमा त्यो पनि एउटा मुख्य कारण थियो, त्यसको अनुभव चाहिँ कस्तो रह्यो?
9: विश्वसनीय किसिमले परीक्षा नहोला भन्ने किसिमले नि गुनासो आएको थियो. राष्ट्रिय परीक्षा बोर्डलाई पनि एक किसिमको चुनौती थियो. तर अहिलेको सन्दर्भमा हामीले सरसर्ती अब विस्तृत रूपमा विषयगत रूपमा विद्यालयगत रूपमा अध्ययन अनुसन्धान हुन त बाँकी नै छ. तर समग्रमा हेर्दाखेरि विश्वसनीय किसिमले परिचित भएको छ भन्ने हामीलाई लागेको छ. सबै शिक्षकहरूले आफ्नो विषय विज्ञता परीक्षण राम्रोसँग त्रुटिरहित गर्नको लागि र विश्वसनीयता कायम गर्ने किसिमले नै परीक्षण गर्नुभएको छ भन्ने चाहिँ अहिले राष्ट्रिय परीक्षा बोर्डलाई लागेको छ.
10: अब यो ग्रेड वृद्धि परीक्षा पनि यसै गरी छिटो भएर छिटो नतिजा आइहाल्ने खालको तयारी हुन्छ कि त्यसमा चाहिँ के छ?
9: त्यो पक्कै नै आउँछ, किनभने हामीले असार 1 गतेदेखि गर्ने नै भने सम परीक्षा अहिलेको भन्दा पनि चाँडो परीक्षा को नतिजा दिनुपर्छ भन्ने हिसाबले नै हामी लागिरहेका छौँ.
10: त्यो भनेको असारको अन्तिम सम्ममा त कम्तीमा नतिजा आउने अपेक्षा गर्न सकिन्छ.
9: हामी चाँडो नतिजा दिनुपर्छ भन्ने हिसाबले नै लागेको छौँ.
10: जस्तो कक्षा 11 को भर्नाको लागि कतिको तयारी अवस्थामा छन् उच्च माविहरू चाहिँ?
9: अब 12 मा जाने विद्यार्थीहरूको परीक्षा सञ्चालन हुँदैछ जेठ 1 गतेबाट. उहाँहरूको कक्षा छोड्ने बित्तिकै त विद्यालयहरू पनि कक्षा 11 मा खाली हुन्छ. अनि भर्ना अभियानमा लाग्नु होला. एउटा कहिलेबाट भर्ना गर्ने कक्षा सुरु गर्ने भन्ने किसिमको आउँछ पनि निर्देशन. सोही अनुरूप जागरुकै हुन्छ जस्तो लाग्छ. पहिला साउनबाट सुरु भइसक्थ्यो भनेदेखि अहिले चाहिँ अब दुइटै विद्यार्थीहरूले साउनबाट ग्रेड वृद्धिको पनि आइसकेका हुन्छन्.
4: उनी थिइन् राष्ट्रिय परीक्षा बोर्डकी प्रवक्ता जयन्ती सत्याल, साथी प्रदीप बस्यालसँग कुरा गर्दै. अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग. संयुक्त राष्ट्रसङ्घले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले पाकिस्तानले गत मार्चमा अफगानिस्तानको एक उपचार केन्द्रमा गरेको हवाई आक्रमणमा मारिनेको संख्या 269 भन्दा धेरै रहेको खुलासा गरेको छ. राजधानी काबुल स्थित लागू पदार्थ दुर्व्यसनीहरूको उपचार गर्ने एउटा केन्द्रमा भएको उक्त हमला पछिल्लो 2 दशक यता अफगानिस्तानमा भएको सबैभन्दा ठूलो आक्रमण रहेको बताइएको थियो. बीबीसी विवरणहरूमा आधारित एक रिपोर्ट सुनौ अशोक दाहालबाट.
0: केही महिनादेखि चलिरहेको पाकिस्तान र अफगानिस्तान बीचको युद्धमा सयौंको संख्यामा मानिसहरूले ज्यान गुमाएका छन्. अधिकांशको मृत्यु पाकिस्तानी हवाई हमलाबाट भएको विवरण छ. इस्लामाबादले सशस्त्र लडाकु समूहलाई आश्रय दिएको आरोप तालिबान सरकारमाथि लगाउँदै आएको छ. तर काबुलले यो आरोप अस्वीकार गर्दै आएको छ. लागू औषध दुर्व्यसनीको उपचार केन्द्रमा भएको आक्रमणमा भएको क्षति लामो समय हिंसाबाट गुज्रिएको अफगानिस्तानमा पछिल्ला वर्षहरूमा भएको सबैभन्दा ठूलो घटना थियो. घटना लगत्तै त्यहाँ पुगेको संयुक्त राष्ट्रसङ्घ र बीबीसीको अफगान सेवाको टोलीले गैर सैनिक संरचनामा आक्रमण भएको पुष्टि गरेका छन्. तर पाकिस्तानले सर्वसाधारणको निशानामा आक्रमण नगरिएको दावी छोडेको छैन. बीबीसीसँग पनि उसले सैन्य र आतंकवादी पूर्वाधारमा आक्रमण गरिएको दोहोर्याएको छ. आक्रमणमा परेको उपचार केन्द्र अमेरिकी र नेटो सैनिकहरूले छोडेर गएपछि खाली भएको तालिम केन्द्रमा स्थापना भएको थियो. उक्त केन्द्रमा पाकिस्तानले मार्च 16 3 बम खसालेको अस्पतालमा कार्यरत एकजना डाक्टरले बीबीसीसँग बताएका थिए. संयुक्त राष्ट्रसङ्घको प्रतिवेदनले छर्रा र आगोका कारण उपचार केन्द्रमा मानिसहरूको मृत्यु भएको उल्लेख गरेको छ. बीबीसी आक्रमणमा परेको उक्त केन्द्रमा पुग्दा त्यहाँ लागेको आगो निभिसकेको थिएन. 30 भन्दा बढी शव स्ट्रेचरमा राखेर बाहिर निकाल्दै गरेको त्यसबेला देखिएको थियो.
4: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यहीँ समाप्त हुन्छ. भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौँ. त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बेलायती प्रधानमन्त्री सर कियर स्टारमरमाथि राजीनामा दिन दबाव बढ्दै गएको छ। राजीनामाको मिति नै तोक्न लेबरको 80 जना भन्दा बढी सांसदले माग गरेका छन्। सुरक्षा मन्त्री जेस फिलिप्स सहित 3 जना मन्त्रीले समेत राजीनामा दिएका छन्। फिलिप्सले वक्तव्य निकाल्दै स्टारमरसँग विशेष गरी महिला र किशोरी विरूद्धको हिंसा रोक्ने लगायतका परिवर्तनका कुनै योजना नभएको टिप्पणी गर्नुभएको छ। नेतृत्व परिवर्तनका लागि लेबरका 100 जना भन्दा बढी सांसदले राजीनामा पत्र तयार पारेको समेत खबर छ। मन्त्री परिषद कार्यालयमा मन्त्री क्रिस वार्डले भने सार्वजनिक रूपमै स्टारमरको समर्थन गर्नुभएको छ।
4: Decades of work on this. The very first thing I met him when I first started working for him 10 years ago, the very first thing he was working on was this agenda, trying to push through things like mandatory reporting, and it is something the Prime Minister cares about almost more than anything in government.
3: यसअघि मन्त्री परिषद बैठकमा प्रधानमन्त्री स्टारमरले नेतृत्वको प्रतिस्पर्धा सुरु नभएको र आफैले सत्ता सम्हाल्ने बताउनु भएको थियो। एड मिलिब्यान्डकी पूर्व नीति सल्लाहकार सोनिया सोताले भने स्टारमरले बालुआमा मुन्टो गाडिरहेको टिप्पणी गर्नुभएको छ।
5: He's really doubled down, he's fighting, but he's not really open to hearing criticisms. And I think there are huge question marks about how effective this is going to be as a strategy to get him through the next 2 or 3 days.
3: नेतृत्वको प्रतिस्पर्धाका लागि 81 जना लेबर सांसदले विकल्प तयार पार्नुपर्छ। काल्डर भ्यालीका सांसद जोस फेन्टन ग्लिनले हालैको उपचुनाव लड्न स्टारमरले रोकेका ग्रेटर म्यान्चेस्टरका मेयर एन्डी बर्नहम नेतृत्वका लागि उपयुक्त पात्र हुन सक्ने बताउनु भएको छ।
6: Andy Burnham has delivered both as a minister and in an executive role as a mayor, and actually the business of government is being able to deliver public services from different positions but also being able to communicate it well. He's clearly one of our best communicators, so it'd definitely be a very good option.
3: भ्रष्टाचारको सुरमा पूर्वक्षका लागि दिल्ली बजार कारागारमा राखिएका नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारी ज्यान मार्ने उद्योगको कसुरमा पनि मुछिएका छन्। अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई मार्ने धम्की दिएको आरोपमा अधिकारी सहित 3 जना विरूद्ध मुद्दा दायर भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धानपछि 4 कसुरमा अभियोग दायर भएको परिसरका डीएसपी कैलाश कुमार बुढाथोकीले जानकारी दिनुभएको हो। अधिकारी सहित फिलिपिन्समा लुकेका काभ्रे तेमालेका प्रकाश पाठक र झापा बुद्ध शान्ति दुईका ताराप्रसाद खरेल विरूद्ध मुद्दा दायर भएको हो। उनीहरू विरूद्ध आपराधिक लाभ, आपराधिक षड्यन्त्र, विद्युतीय कारोबार र संगठित अपराध विरूद्धको कसुरमा मुद्दा दायर भएको छ। प्रदीप अधिकारी विरूद्ध अख्तियारले भ्रष्टाचारको आरोपमा अनुसन्धान थालेपछि उनकै निर्देशनमा पाठक र खरेल लगायतले आतंकवादी संगठन एजिएनको डर देखाउँदै राजीनामा नदिए ज्यानै लिनेसम्मको धम्की दिएको प्रहरीको भनाइ छ। नेकपा सांसद प्रचण्डले पञ्चायतकै झझल्को दिने गरी वर्तमान सरकारले सुकुम्बासीमाथि आतंक मच्चाएको आरोप लगाउनु भएको छ। आज संसद बैठकलाई सम्बोधन गर्दै प्रचण्ड,
7: हिजो निरङ्कुश राज्य सत्ताले हात्ती लगाएर गरिब सुकुम्बासीका छाप्रा भत्काउने गर्दथ्यो, बस्तीहरूमा आगो लगाउने गरिन्थ्यो। आज लोकतन्त्रमा जनताका घर बस्ती भत्काइएका छन्, लालाबालाहरूको विचल्ली बनाइएको छ। झरीमा रुज्दै साना नानीहरू, ओत लागिरहेका, बेहोस भएर ढलिरहेका, आमालाई हेरेर चिच्याउँदै गरेका बच्चाहरूको आर्तनाद र आत्महत्याका भिडियोहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएका दृश्यले हिजो पञ्चायती निरङ्कुशताले जनतामाथि यही प्रकृतिको दमन गरेको झझल्को दिइरहेको छ।
3: राप्रपा संसदीय दलका नेता ज्ञान बहादुर साईले पनि सुकुम्बासीमाथि सरकारी आतंक नफैलाउन चेतावनी दिनुभएको छ।
8: बागमतीको किनारमा 10 दिनकी सुत्केरी महिला घरभित्र परि पस्दा उनको ओत भत्किँदा त्यो पीडा किन महसुस भएन सरकारले? आफ्नै घर भत्किएको हेर्दै आँखाभरि आँसु झार्दै आफ्नो किताब समेत निकाल्न पाएन त्यो बालकको मनमा राज्यप्रति कस्तो छाप बस्ला? आज सत्ता छ यसको मतलब यो होइन कि मैले जे पनि गर्न सक्छु भन्ने कुरा होइन। जुन सरकारी सम्पत्तिहरू हडपेका छन् ती हटाउनुपर्छ भन्ने मान्यता राख्छु, तर सरकार हो कि आतंकवादी हो? म अहिले सरकारका मन्त्रीलाई भन्न चाहन्छु, यहाँ अगाडि राखेर, तपाईँहरू बस्दै गरेको घर 24 घन्टामा खाली गर्नुहोस् ल, सक्नुहुन्छ डेरा सार्न? आज सत्ता र शक्तिको आँटमा कसैलाई जोगाइँदैन भने आज सत्ता पक्षका मात्र होइन मन्त्री परिषदका सदस्यसम्म हुकुमवासी भएका प्रत्यक्ष प्रमाणहरू बाहिरिएका छन्। आज त्यहाँमाथि डोजर किन चलेन?
3: हिमालय संसदीय दलका नेता रामबहादुर थापा फेरि पनि सेनाको भूमिकामाथि प्रश्न उठाउनु भएको छ। सरकारको नीति कार्यक्रम मुख्य सवालमाथि मौन देखिएको भन्दै सांसद थापाले पुनर्लेखनको माग समेत गर्नुभएको छ।
2: राष्ट्रिय झण्डा ओढेर देश जलाउने देशद्रोहीप्रति यो नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन छ? देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मुख दर्शक बन्यो?
3: सांसद थापाको अभिव्यक्तिप्रति राप्रपा सांसद खुशबु ओलीले नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गर्नुभएको छ। हवस् त, खबर यति नै। नमस्कार।
9: यो BFBS गोर्खा रेडियो हो।

0: સૈન્ય સમુદાયમાં
1: પેલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો.
3: बेलायती प्रधानमन्त्री सर कियर स्टार्मरमाथि राजीनामा दिन दबाव थप बढ्दै गएको छ.
4: राजीनामाको मिति नै तोक्न लेबरको 80 भन्दा बढी सांसदले माग गरेका छन्. सुरक्षा मन्त्री जेस फिलिप्स सहित 3 मन्त्रीले समेत राजीनामा दिएका छन्. फिलिप्सले वक्तव्य निकाल्दै स्टार्मरसँग विशेष गरी महिला र किशोरी विरूद्धको हिंसा रोक्ने लगायतका परिवर्तनका कुनै योजना नभएको टिप्पणी गर्नुभएको छ. नेतृत्व परिवर्तनका लागि लेबरका 100 भन्दा बढी सांसदले राजीनामा पत्र तयार पारेको समेत खबर छ. मन्त्री परिषद कार्यालयमा मन्त्री क्रिस वार्डले भने सार्वजनिक रूपमै स्टार्मरको समर्थन गर्नुभएको छ.
5: Got decades of work on this. The very first thing I met him when I first started working for him 10 years ago, the very first thing he was working on was this agenda, trying to push through things like mandatory reporting, and it is something the Prime Minister cares about almost more than anything in government.
4: यसअघि मन्त्री परिषद बैठकमा प्रधानमन्त्री स्टार्मरले नेतृत्वको प्रतिस्पर्धा सुरु नभएको र आफैले सत्ता सम्हाल्ने बताउनु भएको छ. एड मिलिब्यान्डकी पूर्व नीति सल्लाहकार सोनिया सोदाले भने स्टार्मरले बालुआमा मुन्टो गाडिरहेको टिप्पणी गर्नुभएको छ.
6: He's really doubled down, he's fighting, but he's not really open to hearing criticisms. And I think there are huge question marks about how effective this is going to be as a strategy to get him through the next 2 or 3 days.
4: नेतृत्वको प्रतिस्पर्धाका लागि 81 लेबर सांसदले विकल्प तयार पार्नुपर्छ. काल्डर भ्यालीका सांसद जोस फेन्टन ग्लिनले हालैको उपचुनाव लड्न स्टार्मरले रोकेका ग्रेटर म्यान्चेस्टरका मेयर एन्डी बर्नहम नेतृत्वका लागि उपयुक्त पात्र हुन सक्ने बताउनु भएको छ.
7: एन्डी बर्नहम has delivered both as a minister and in an executive role as a mayor, and actually the business of government is being able to deliver public services from different positions but also being able to communicate it well. He's clearly one of our best communicators, so it'd definitely be a very good option.
3: भ्रष्टाचार कसुरमा पूर्वपक्षका लागि दिल्ली बजार कारागारमा राखिएका नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारी ज्यान माने उद्योगको कसुरमा पनि मुछिएका छन्.
4: अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई मार्ने धम्की दिएको आरोपमा अधिकारी सहित 3 विरूद्ध मुद्दा दायर भएको हो. जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धानपछि 4 कसुरमा अभियोग दायर भएको परिसरका डीएसपी कैलाश कुमार बुढाथोकीले जानकारी दिनुभएको हो. अधिकारी सहित फिलिपिन्समा लुकेका काभ्रे तेमालेका प्रकाश पाठक र झापा बुद्ध शान्ति दुईका ताराप्रसाद खरेल विरूद्ध मुद्दा दायर भएको हो. उनीहरू विरूद्ध आपराधिक लाभ, आपराधिक षड्यन्त्र, विद्युतीय कारोबार र संगठित अपराध विरूद्धको कसुरमा मुद्दा दायर भएको छ. कार्य विरूद्ध अख्तियारले भ्रष्टाचारको आरोपमा अनुसन्धान थालेपछि उनकै निर्देशनमा पाठक र खरेल लगायतले आतंकवादी संगठन एजीएनको डर देखाउँदै राजीनामा नदिए ज्यानै लिने सम्मको धम्की दिएको प्रहरीको भनाइ छ.
3: नेकपा सांसद प्रचण्डले पञ्चायत खेतजलको दिने गरी वर्तमान सरकारले सुकुम्बासीमाथि आतंक मचाएको आरोप लगाउनु भएको छ. आज संसद बैठकलाई सम्बोधन गर्दै नेकपा संयोजक प्रचण्ड,
8: हिजो निरंकुश राज्य सत्ताले हात्ती लगाएर गरीब सुकुम्बासीका छाप्रा भत्काउने गर्दथ्यो, बस्तीहरूमा आगो लगाउने गरिन्थ्यो. आज लोकतन्त्रमा जनताका घर बस्ती भत्काइएका छन्, लालाबालाहरूको बिचल्ली बनाइएको छ. झरीमा रुझ्दै साना नानीहरू, ओत लागिरहेका, बेहोस भएर ढलिरहेका, आमालाई हेरेर चिच्याउँदै गरेका बच्चाहरूको आर्तनाद र आत्महत्याका भिडियोहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएका दृश्यले हिजो पञ्चायती निरङ्कुशताले जनतामाथि यही प्रकृतिको दमन गरेको झजलको दिइरहेको छ. गणतन्त्र ल्याउन सबभन्दा बढी योगदान गर्ने गरिब, मजदुर, किसान, निमुखा वर्गलाई न्याय दिने अब तपाईँहरूको मुख्य जिम्मेवारी बन्नुपर्दछ. तिनीहरूलाई सताउने काम बिल्कुल बन्द गर्नुपर्दछ.
3: संसद बैठकलाई सम्बोधन गर्दै राप्रपा संसदीय दलका नेता ज्ञान बहादुर शाहीले सुकुम्बासीमाथि सरकारी आतंकवाद नफैलाउन चेतावनी दिनुभएको छ. नेता शाहीले सरकारी जग्गा कब्जा गर्ने, आफ्नै सांसदका घरमा डोजर चलाउन समेत चुनौती दिनुभएको छ.
9: बागमतीको किनारमा 10 सुत्केरी महिला घरभित्र परी पस्दा उनको ओत भत्किँदा त्यो पीड़ा किन महसुस भएन सरकारले? आफ्नै घर भत्किएको हेर्दै, आँखाभरि आँसु झार्दै, आफ्नो किताब समेत निकाल्न पाएन त्यो बालकको मनमा राज्यप्रति कस्तो छाप बस्ला? आज सत्ता छ यसको मतलब यो होइन कि मैले जे पनि गर्न सक्छु भन्ने कुरा होइन. जुन सरकारी सम्पत्तिहरू हडपेका छन् त्यो हटाउनुपर्छ भन्ने मान्यता राख्छु, तर सरकार हो कि आतंकवादी हो? म अहिले सरकारका मन्त्रीलाई भन्न चाहन्छु, यहाँ अगाडि राखेर, तपाईँहरू बस्दै गरेको घर 24 खाली गर्नुहोस् ल. सक्नुहुन्छ डेरा सार्न? आज सत्ता र शक्तिको आँटमा कसैलाई जोगाइदिएन भने आज सत्ता पक्षका मात्र होइन मन्त्री परिषदका सदस्यसम्म हुकुमवासी भएका प्रत्यक्ष प्रमाणहरू बाहिरिएका छन्. आज त्यहाँमाथि डोजर किन चलेन?
3: आईसीसी क्रिकेट विश्वकप लीग टूमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको छ। आज कीर्तिपुर मैदानमा नेपालले 244 रनको लक्ष्य पाएको थियो। नेपालको पारीमा वर्षाका कारण खेल प्रभावित भएपछि नेपालले 39 ओभरमा 221 रन बनाउनु पर्ने थियो। नेपाल 218 रनमा समेटेपछि दुई रनले हारेको हो।
1: BFBS Gorkha Radio.

0: एमाले संसदीय दलका नेता रामबहादुर थापाले फेरि पनि सेनाको भूमिकामाथि औंला उठाउनु भएको छ। सरकारको नीति कार्यक्रम मुख्य सवालमाथि मौन देखिएको भन्दै सांसद थापाले पुनः लेखनको माग समेत गर्नुभएको छ। संसद बैठकलाई सम्बोधन गर्दै सांसद थापा,
1: राष्ट्रिय झण्डा ओढेर देश जलाउने देशद्रोहीप्रति यो नीति तथा कार्यक्रम आश्चर्यजनक रूपमा किन मौन छ? देश खरानी हुँदा र आफ्नै परमाधिपतिको मुख्यालयमा धावा बोल्दा नेपाली सेना राष्ट्रको प्रमुख रक्षक रहस्यमय ढंगबाट किन मुख दर्शक बन्यो? लिक्बु लेखमा अतिक्रमण हुँदा बेखबर त्यही सेनाले सुकुम्बासी बस्तीहरूमा किन परेड खेल्दैछ? सशस्त्र टिओबीहरूको ताण्डव नृत्यप्रति यो नीति तथा कार्यक्रम किन चुपचाप छ? सुशासन, सुसंस्कार र संस्कृतिको नमुना बन्नुपर्ने प्रतिनिधिले बारम्बार असभ्य र अराजक आचरण प्रदर्शन गर्दा सम्मानित सदन सभामुख किन लाचार र नतमस्तक?
0: सांसद थापाको अभिव्यक्तिप्रति राप्रपा सांसद खुशबु ओलीले नियमापत्ति जनाउँदै रेकर्डबाट हटाउन माग गर्नुभएको छ।
2: नेपाली सेना बारेको टिप्पणी एउटा संस्थामाथिको आलोचना मात्रै होइन, त्यो राष्ट्रिय मनोबलमाथिको प्रहार हो र उहाँबाट यो निरन्तर भइरहेको छ। यस्तो अभिव्यक्तिलाई संसदको अभिलेखबाट हटाउन स्पष्ट माग राख्दछु। सैनिक संगठनमाथि पूर्वाग्रह, प्रतिशोध वा राजनीतिक कुण्ठाबाट प्रेरित अभिव्यक्ति दिनु केवल गैर जिम्मेवार मात्र होइन, राष्ट्रप्रति असंवेदनशील व्यवहार पनि हो।
0: नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदम्बेले प्रधानमन्त्री वीरेन्द्र शाहको स्वास्थ्य परीक्षण रिपोर्ट दिन सरकारलाई अनुरोध गर्नुभएको छ। हिजो प्रधानमन्त्री शाहले संसदमा देखाएको व्यवहारको आलोचना गर्ने क्रममा आङदम्बेले स्वास्थ्य रिपोर्ट माग्नु भएको हो।
3: आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भइरहँदा संसारको कुनै देशको प्रधानमन्त्री बीचैमा उठेर हिँडे भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ। यस्तो रेकर्ड राख्न लागेकोमा म उहाँलाई बधाई दिउँ कि दुःख व्यक्त गरौं। सभामुख महोदय, सामाजिक सञ्जालमा लाखौंले लेखे जस्तो अमर्यादित व्यवहार प्रधानमन्त्रीले देखाउनु भयो भनेर म सोझै भन्न चाहन्न, त्यो मेरो संस्कृति पनि होइन। यस्तो पनि हुन सक्छ कि अचानक उहाँको स्वास्थ्य स्थिति गम्भीर बनेकाले उहाँ हिँड्नु भएको होला, किनभने हामीलाई खबरमा त्यस्तै खालको समाचारहरू आएपछि फेरि डिलेट भयो भन्ने पनि सुन्यौं हामीले। त्यसैले म सरकारलाई आग्रह गर्दछु, उहाँको स्वास्थ्यमा अचानक कुनै प्रतिकूल अवस्था बनेको हो भने भएको के हो अविलम्ब स्वास्थ्य परीक्षण गरेर संसदलाई जानकारी गराइयोस्। सम्माननीय प्रधानमन्त्री अब राष्ट्रपाको मात्रै रहनु भएन, उहाँ हाम्रो पनि सम्पत्ति हो। उहाँको स्वास्थ्यको चिन्ता हामीलाई पनि छ, त्यसले गर्दाखेरि चाँडो भन्दा चाँडो उहाँको चाहिँ स्वास्थ्य परीक्षण गरेर जानकारी गराइयोस्।
0: कांग्रेस सचेतक आङदम्बेले हिजोको घटनामा सभामुखको भूमिकामा माथि समेत प्रश्न उठाउनु भएको छ।
3: हुन सक्छ सत्ताको भारी अपेक्षा गरे भन्दा धेरै ठूलो भएर होला हाम्रा युवा प्रधानमन्त्रीको मन स्थिर र शान्त नदेखिएको, त्यस्तो पनि लाग्न थाले आज। खैर जे होस्, प्रधानमन्त्रीले अहंकार र मर्यादाहीन व्यवहार प्रदर्शन गर्नु यो दुर्भाग्यपूर्ण हो। हिजोको उहाँको व्यवहारले जनताको मन कुडिएको छ, देशको शिर झुकेको छ, यो सदनको गरिमा र इज्जतमा दाग अनुभूति हामीलाई भएको छ। यस सम्बन्धमा श्रद्धेय सभामुखज्यूको भूमिकाका प्रति मलाई केही आश्चर्य लागेको छ। म चाहन्छु यो सदन सभामुखज्यूको चेतनाले यसलाई व्यवस्थित गरिदिने हो, यसो किन गर्न सक्नु भएन? यो सदनलाई गरिमामय बनाउनु सक्नु पर्दथ्यो, यसो भएन, यो पनि दुःखकै कुरा रह्यो।
0: अब खबर फटाफट।
4: प्रणालीमा समस्या देखिएपछि मुलुकभर राष्ट्रिय परिचय पत्र सेवा अवरुद्ध, गएको 21 गतेदेखि अवरुद्ध सेवा, मर्मत नसकिदासम्म खुल्न नसक्ने पञ्जीकरण विभागको सूचना। विद्यालयको हिउँदे र बर्खे विदा 45 दिनबाट 30 दिनमा झारियो, प्रार्थना समय 15 मिनट र खाजा समय 30 मिनट कायम। रूपन्देहीको तिलोत्तमा नगरपालिका सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानको विपक्षमा संघीय सरकारले भनेकै आधारमा भूमिहीन अव्यवस्थित बसोबासी बस्ती नहटाउने नगर प्रमुख रामकृष्ण खाँडको अडान। सशस्त्र प्रहरीको सुरक्षा बेस धनुषामा कार्यरत सशस्त्रका इन्स्पेक्टर वकिल अधिकारी विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा। कमला ढल्केवर सड़क निर्माणमा माटो र ग्राभेल फिलिङका लागि प्रयोग हुने गाडी रोक्दै घुस लिने गरेका अधिकारीलाई 40,000 घुस लिँदै गरेको बेला पक्राउ गरिएको अख्तियारको दावी। पोखराका आयुर्वेद अस्पताल र क्लिनिकमा गैर कानूनी र गुणस्तरहीन औषधिको निर्वाध बिक्री वितरण, आयुर्वेद उपचारका नाममा विकृति फैलाएको भन्दै कागज सहित हाजिर हुन जिल्ला प्रशासनको निर्देशन। लुम्बिनी सरकार थारू समुदायको पहिचानसँग जोडिएको बर्घर ऐन बनाउँदै यही वर्ष अधिवेशनमा विधेयक पेश गर्ने तयारी। र गएको 5 महिनामा 1,25,000 विदेशी अध्यागमन विभागको ट्रैकिङमा विदेशी नागरिक अनुगमन प्रणालीमा होटल, एजेन्सी, आन्तरिक विमान कम्पनी र

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: अर्घखाँसीको पाणिनी गाउँपालिका दुर्गा फाँट कुरेलेमा बस दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। 27 जना घाइते भएका छन्। पाणिनी आठको कुरुले फाँट नजिक दुर्घटना हुँदा 2 जनाको घटनास्थलमै र 2 जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा कास्के पोखरा 19 कि राममाया बस्नेत र बिन्दु कुँवर सहित पर्वतको मोदी 5 कि कौशिला रेग्मी र बस चालक रमेश जीशीको मृत्यु भएको अर्घखाँचीका डीएसपी दिवस बहादुर जीशीले जानकारी दिनुभएको हो। घाइतेहरूको लुम्बिनी मेडिकल कलेज पाल्पा र भैरवा मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीले 4 जनाको अवस्था गम्भीर छ भनेको छ। अर्घखाँचीको सुपा देउराली दर्शन गरेर पर्वत फर्किँदै गरेको बस दुर्घटना भएको हो।

0: नेकपा सांसद वर्षमान पुलले संसदीय समितिमा संचार माध्यमलाई निषेध गर्ने प्रविधि तत्काल सच्याउन माग गर्नु भएको छ। हिजो सार्वजनिक लेखा समिति बैठकमा सुशासन, जवाफदेहिता र पारदर्शिता सँगसँगै लैजानुपर्ने भन्दै पुनले मीडियालाई निषेध गरेर कुनै छलफल हुन नहुने अडान राख्नु भएको हो। संसदीय समितिहरू संचार माध्यमका लागि बन्द गरेर पारदर्शिता र लोकतन्त्रको कुरा गर्न नमिल्ने पुनको तर्क थियो। संयुक्त राष्ट्रसंघका विज्ञहरूले काठमाण्डमा सुकुम्बासीका घर भत्काएर आवासविहीन बनाइएका घटनाप्रति गम्भीर चासो व्यक्त गरेका छन्।
1: सरकारले नदी आसपासका सुकुम्बासी बस्ती बाढीबाट सुरक्षाका लागि भन्दै 15,000 विस्थापित बनाएर विभिन्न स्थानमा राखिएको छ। पर्याप्त तयारी बिना विस्थापित गरिएकाको अवस्था दयनीय रहेको भन्दै नेपालको संविधान र अन्तर्राष्ट्रिय कानूनको उल्लङ्घन भएको पनि ती विज्ञहरूले बताएका छन्। नेपाल आवास सम्बन्धी महासन्धि पक्षराष्ट्र भएको भन्दै उनीहरूले विशेष परिस्थितिमा बाहेक जबरजस्ती विस्थापित गर्न नहुने उल्लेख गरेका छन्। उनीहरूले बस्ती खाली गर्नुअघि सम्बन्धित सर्वसाधारणसँग पर्याप्त छलफल तथा तयारी गर्नुपर्नेमा त्यसो नभएको भन्दै पर्याप्त समय नदिइकनै जबरजस्ती गर्नु मानवाधिकार विरोधी काम हो भनेका छन्। बस्ती हटाउने क्रममा दुईजना पीड़ितको ज्यान गएको घटनाले मर्माहत भएको भन्दै विज्ञहरूले पूर्वाधारको तयारी नगरिकनै हठात हटाउनु अनुपयुक्त भएको पनि बताएका छन्। मानवाधिकार तथा आन्तरिक विस्थापन मामिला हेर्ने विशेष ऱ्याफुटर पौला गेवारिया बेतानकुर, आवास सम्बन्धी विशेष ऱ्याफुटर कोल्डो कास्ला र अति गरिबी तथा मानवाधिकारका लागि एलिना क्यारोलाइना डियास गलानले नेपालको अवस्थाबारे धारणा सार्वजनिक गर्नुभएको हो। तीनजना विज्ञ मानवाधिकार परिषदले नियुक्त गरेका स्वतन्त्र विज्ञ हुन्।
0: गुल्मीको गुल्मी दरबार आधारभूत अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको छ। 1500 अस्पतालमा गाउँपालिकाका अध्यक्ष सरोज थापाले स्वास्थ्य बीमा कार्यक्रम शुरू गर्नु भएको हो। गुल्मीमा पहिलो पटक गुल्मी दरबार गाउँपालिकाले गत वर्षको असारबाट 1500 अस्पताल संचालनमा ल्याएको थियो। अस्पतालमा आकस्मिक प्रसूति सहित ओपीडी, ल्याब, एक्सरे लगायतका सेवा रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण अरियालले जानकारी दिनुभयो।
2: रगत जाँच गर्न पर्दाका सबै प्रकारका जाँचहरू यहाँ गरिन्छ भने डिजिटल एक्सरे यहाँ छ, भिडियो एक्सरे सेवा छ, इसिजी सेवा छ, फेरि स्वास्थ्य बिमा कार्यक्रम शुभारम्भ भयो।
0: गोर्खा वेलफेयर ट्रस्टले गुल्मीको सिमानामा पर्ने बागलुङको जैमनी नगरपालिका 3 दमेकको देउराली खानीमा 45 लाखको लगानीमा खानेपानी योजना सम्पन्न गरेको छ। योजनाबाट स्थानीय 34 घर परिवारलाई सुविधा भएको छ। बुटोलबाट छवि पाण्डे।
3: गोर्खा वेलफेयर ट्रस्टको 37 लाख र स्थानीयको 9 लाखको श्रमदान गरी कुल 45 लाखको लगानीमा खानेपानी आयोजना सम्पन्न भएपछि स्थानीयहरू निकै खुसी भएका छन्। उक्त आयोजना अन्तर्गत स्थानीय 34 घर परिवारका करिब 200 जनसङ्ख्या लाभान्वित भएका छन्। देउराली माझगाउँ खानेपानी उपभोक्ता समितिका अध्यक्ष दलबहादुर छन्त्यालले वर्षौंदेखिको खानेपानीको सपना पूरा भएको बताउनुभयो।
4: पहिला त डिजिटल लिङ्क हुनु जाने गर्दाखेरि पानी खाने नपाइने त्यस्तो समस्या थियो। पानीको पाइप लिक हुने, कोही बिजुली काटिदिने, कोही पहिरोले लाने, त्यस्तो भएर पानी नआउने क्या त्यस्तो समस्या थियो। महिलाहरूले पनि पानी भएको गाग्रीमा महिलाहरूलाई धेरै सुविधा भयो, पुरुषलाई धेरै सुविधा भएको छ, धेरै आनन्द पनि छ, धेरै खुसी।
3: करिब 40 वर्ष अघि बनेको आयोजना जीर्ण भएको कारण खानेपानीको समस्या भोगिरहेका स्थानीयले अहिले घर घरमा धारा पुगेपछि निकै खुसी भएको बताएका छन्। जैमिनी नगरपालिका 3 दमेकका वडा अध्यक्ष कृष्णबहादुर भुजेलका अनुसार अबको 30 वर्ष खानेपानीका लागि भौतारिन नपर्ने भएकोले गाउँलेहरूलाई ढुक्क बनाएको छ।
4: सम्पन्न भएर हस्तान्तरण गरेर जानु बिचमा चाहिँ त्यो लुथरन भन्ने संस्थाले गरेको थियो, धेरै वर्ष पहिला अब 40 वर्ष भयो थियो, यस राम्रो भएको छ। अब अहिले चाहिँ एक घर एक धारा भएपछि
3: खानेपानीको स्रोत मुहान भएर पनि समस्या झेल्दै आएका देउरालीका स्थानीयले अब घरको लागि मात्रै होइन करेसबारीमा पानी लगाउन तथा गाई भैँसीलाई खुवाउन सुविधा पुगेको बताएका छन्।
0: काठमाडौँ उपत्यकामा सड़कमा मागेर हिँड्ने व्यक्तिहरूको उद्धार अभियान अन्तर्गत प्रहरीले हालसम्म 131 जनालाई उद्धार गरेको छ।

0: સૈન્ય સમુદાયમાં
1: રિલાયન ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં ભણહોસ
2: ફ્લાય બીએફબીએસ
1: યુ બીએફબીએસ ગોઠા રેડિયો હો
0: ગોઠા રેડિયો હો.
3: श्रम संस्कृति पार्टी का अध्यक्ष हर्क सामपाङले प्रधानमन्त्री वीरेन्द्र शाहले प्रश्नको सामना नगरेको भन्दै आपत्ति जनाउनु भएको छ. हालसम्म सदनलाई सम्बोधन नगरेको भन्दै सांसद सामपाङले शाहको योग्यतामाथि नै प्रश्न उठाउनु भएको हो.
4: यो सरकारको प्रधानमन्त्री छ कि छैन, छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन, संसदमा उभिएर सांसदहरूको उत्तर नदिनु भनेको जनताका प्रश्नहरूको उत्तर नदिनु, के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त? जनता सरकारदेखि नै असुरक्षित महसुस गरिरहेका छन्. यो बेला जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो? यही हो त लोकतन्त्र. जनताको जीवधनको सुरक्षा गर्न नसक्ने, सीमा रक्षा गर्न नसक्ने सरकारलाई कसरी सफल सरकार भन्न सकिन्छ? सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकले गरिरहेको निर्माण कार्य नेपाल सरकारलाई सोधेर गरिरहेको हो या आफू खुसी निर्माण गरिरहेको हो? महाकाली नदीको पारिपट्टिको तटमा भइराखेको निर्माणलाई हामी देख्न सक्छौँ. सरकार किन मुखदर्शक बनेको छ?
3: नेकपा सांसद प्रचण्डले पञ्चायतकै धदलको दिने गरी वर्तमान सरकारले सुकुम्बासीमाथि आतंक मच्चाएको आरोप लगाउनु भएको छ. संसद बैठकलाई सम्बोधन गर्दै नेकपा संयोजक प्रचण्ड,
5: हिजो निरंकुश राज्य सत्ताले हात्ती लगाएर गरीब सुकुम्बासीका छाप्रा भत्काउने

0: गर्दथ्यो, बस्तीहरूमा आगो लगाउने गरिन्थ्यो। आज लोकतन्त्रमा जनताका घर बस्ती भत्काइएका छन्, लालाबालाहरूको बिचल्ली बनाइएको छ। झरीमा रुझ्दै साना नानीहरू, ओत लागिरहेका, बेहोस भएर ढलिरहेका, आमालाई हेरेर चिच्याउँदै गरेका बच्चाहरूको आर्तनाद र आत्महत्याका भिडियोहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएका दृश्यले हिजो पञ्चायती निरङ्कुशताले जनतामाथि यही प्रकृतिको दमन गरेको झझल्को दिइरहेको छ। गणतन्त्र ल्याउन सबभन्दा बढी योगदान गर्ने गरिब, मजदुर, किसान, निमुखा वर्गलाई न्याय दिने अब तपाईँहरूको मुख्य जिम्मेवारी बन्नु पर्दछ। तिनीहरूलाई सताउने काम बिल्कुल बन्द गर्नुपर्दछ।
1: भ्रष्टाचार कसुरमा पूर्व पक्षका लागि दिल्ली बजार कारागारमा राखिएका नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारी ज्यान मार्ने उद्योगको कसुरमा पनि मुछिएका छन्।
2: अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई मार्ने धम्की दिएको आरोपमा अधिकारी सहित तीनजना विरूद्ध मुद्दा दायर भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धानपछि चारवटा कसुरमा अभियोग दायर भएको परिसरका डीएसपी कैलाश कुमार बुढाथोकीले जानकारी दिनुभएको हो। अधिकारी सहित फिलिपिन्समा लुकेका काभ्रे तेमालेका प्रकाश पाठक र झापा बुद्ध शान्ति दुईका तारा प्रसाद खरेल विरूद्ध मुद्दा दायर भएको हो। उनीहरू विरूद्ध आपराधिक लाभ, आपराधिक षड्यन्त्र, विद्युतीय कारोबार र संगठित अपराध विरूद्धको कसुरमा मुद्दा दायर भएको छ। अधिकारी विरूद्ध अख्तियारले भ्रष्टाचारको आरोपमा अनुसन्धान थालेपछि उनकै निर्देशनमा पाठक र खरेल लगायतले आतंकवादी संगठन एजीएनको डर देखाउँदै राजीनामा नदिए ज्यानै लिनेसम्मको धम्की दिएको प्रहरीको भनाइ छ।
1: डिभिजन वन कार्यालय चितवन कबुलियती वन संरक्षण तथा प्रवर्धन अभियानमा सक्रिय भएको छ। लामो समयदेखि नवीकरण हुन नसकेका कबुलियती वनलाई दाता र तथा सरकारवालाको सहयोगमा नवीकरण गर्दै संरक्षण व्यवस्थापनको काम अघि बढ़ाइएको कार्यालयका सूचना अधिकारी देवी प्रसाद पौडेलले बताउनुभयो।
3: बिरुवारोपण गरेर चाहिँ कार्यक्रम हुँदै आएकोमा त्यसबाट प्रतिफल पनि कतिपय समूहहरू लिइराख्नु भएको छ भने यो वर्ष पनि हामीले जडीबुटी, फलफुल रोपण, घाँस रोपण, अमृसो रोपण लगायतका, बाँस रोपण लगायतका क्रियाकलापहरूलाई कबुलियती वनमा पनि फोकस गरेर लैजाने हामीले चाहिँ रणनीति लिएका छौँ।
1: पौडेलका अनुसार डिभिजन अन्तर्गत 433 कबुलियती वन रहेका छन्। सिरियाली अधिकारीहरूले पूर्व वायुसेना प्रमुखलाई पक्राउ गरेका छन्। उनी बसर अल असद शासनकालका पक्राउ पर्ने पछिल्ला उच्च अधिकारी हुन्। बीबीसीका सेबेस्टियन अर्सरका अनुसार असद शासनसँग सम्बन्धित पूर्व अधिकारीहरूलाई नियन्त्रणमा लिने अभियान जारी छ।
4: Jayez al-Mursi is the latest Assad-era figure to have his mugshot published after his arrest. The EU sanctioned him a decade ago for his involvement in the violent repression of the Syrian people, including the use of chemical weapons. His detention follows that of two generals last Friday, as the Syrian government tries to speed up the process of ensuring accountability for the crimes committed under both Hafez and Bashar al-Assad. Many of those at the top of the former regime, however, are unlikely to face such justice as they managed to make their escape, including, of course, Bashar al-Assad himself.
1: आइसिसी क्रिकेट विश्वकप लिग टूमा नेपाल स्कटल्याण्डसँग 2 रनले पराजित भएको छ। हिजो कीर्तिपुर मैदानमा नेपालले 244 रनको लक्ष्य पाएको थियो। नेपालको पारीमा वर्षाका कारण खेल प्रभावित भएपछि नेपालले 39 ओभरमा 221 रन बनाउनु पर्ने थियो। नेपाल 218 रनमा समेटिएपछि 2 रनले हारेको हो। हारसँगै नेपाल शीर्ष 4 सम्भावना बनाउने स्थिति कठिन बनेको छ।
5: यो PFBS गोर्खा

0: सैन्य समुदायमा
1: रिलायन भरि
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाइ बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बेलायती प्रधानमन्त्री सर केयर स्टार्मरमाथि राजीनामा दिन दबाव बढ्दै गएको छ
4: राजीनामाको मिति नै तोक्न लेबरको 80 जनाभन्दा बढी सांसदले माग गरेका छन् सुरक्षा मन्त्री जेस फिलिप्स सहित 3 जना मन्त्रीले समेत राजीनामा दिएका छन् फिलिप्सले वक्तव्य निकाल्दै स्टार्मरसँग विशेष गरी महिला र किशोरी विरूद्धको हिंसा रोक्ने लगायतका परिवर्तनका कुनै योजना नभएको टिप्पणी गर्नुभएको छ नेतृत्व परिवर्तनका लागि लेबरका 100 जनाभन्दा बढी सांसदले राजीनामा पत्र तयार पारेको समेत खबर छ मन्त्री परिषद कार्यालयमा मन्त्री क्रिस वार्डले भने सार्वजनिक रूपमै स्टार्मरको समर्थन गर्नुभएको छ
5: got decades of work on this. The very first thing I met him when I first started working for him 10 years ago, the very first thing he was working on was this agenda, trying to push through things like mandatory reporting. And it is something the Prime Minister cares about almost more than anything in government.
4: यसअघि मन्त्री परिषद बैठकमा प्रधानमन्त्री स्टार्मरले नेतृत्वको प्रतिस्पर्धा सुरु नभएको र आफैले सत्ता सम्हाल्ने बताउनु भएको छ एड मिलिब्यान्डकी पूर्व नीति सल्लाहकार सोनिया सोदाले भने स्टार्मरले बालुवामा मुन्टो गाडिरहेको टिप्पणी गर्नुभएको छ
6: He's really doubled down, he's fighting, but he's not really open to hearing criticisms. And I think there are huge question marks about how effective this is going to be as a strategy to get him through the next 2 or 3 days.
4: नेतृत्वको प्रतिस्पर्धाका लागि 81 जना लेबर सांसदले विकल्प तयार पार्नुपर्छ काल्डर भ्यालीका सांसद जोस फेन्टन ग्लिनले हालैको उपचुनाव लड्न स्टार्मरले रोकेका ग्रेटर म्यान्चेस्टरका मेयर एन्डी बर्नहम नेतृत्वका लागि उपयुक्त पात्र हुन सक्ने बताउनु भएको छ
7: Andy Burnham has delivered both as a minister and in an executive role as a mayor and actually the business of government is being able to deliver public services from different positions but also being able to communicate it well is clearly one of our best communicators so it would definitely be a very good option
3: हिन्दु युवालाई नङ्गाउने र अपमानजनक व्यवहार गरेको बात लागेका श्रम मन्त्री रामजी यादवका चालक पक्राउ

0: गरेका छन्। अपहरण, शरीर बन्धक र अपमानजनक व्यवहारको कसुरमा श्रम मन्त्रीका चालक मुस्तिकिम आलम मियालाई गएको साँझ पक्राउ गरिएको हो। मियालाई हलुका सवारीको नियुक्ति दिएर श्रम मन्त्री यादवको निजी सचिवालयमा राखिएको छ। सप्तरी महादेवा एक बलथलीका मिया सहितको समूहले हनुमान चोकमा बस्ने हिन्दू युवालाई अपहरण गरेपछि नग्न पारेर भिडियो खिचेको आरोप छ। गएको फागुन 14 गतेको यो घटनामा मिया समेतको समूहले ती युवालाई अपहरण गरेपछि हिमाल राइस मिल पछाडिको सुनसान ठाउँमा लगेका थिए। मियाको समूहले आफ्नो यौनाङ्ग काटिदिने धम्की दिएको र मोबाइल, सुनको सिक्री र 1,30,000 समेत लगेको लुटेको पीड़ितको भनाइ छ। प्रहरीले यही वैशाख 24 गते पक्राउ पूर्जीको अनुमति माग्दै सप्तरी जिल्ला अदालतलाई निवेदन लेखेको थियो। पूर्जी जारी भए लगत्तै पक्राउ गरेर अदालतबाट 7 दिनको म्याद लिएर मियामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सप्तरीका डीएसपी डम्बर बहादुर पुरीले घटनामा संलग्न अरूको खोजी भइरहेको जानकारी दिनुभएको छ। पोखरा नारायणगढ़ सड़क बुद्धसिंह मार्ग अन्तर्गत घुमाउने त्रिशुली नदीमा मोटरेबल पुलको ठेक्का सम्झौता अन्त्य गरिएको छ।
1: काम सम्पन्न नभएको भन्दै निर्माण शुरू भएको 12 वर्षपछि सड़क डिभिजन कार्यालय दमौरीले आज सार्वजनिक सूचना जारी गर्दै ठेक्का अन्त्य गरेको हो। तनहुँको आबु खैरणी गाउँपालिका 5 र चितवनको भरतपुर महानगरपालिका 29 घुमाउने पुल बनाउन सड़क डिभिजन कार्यालयले निर्माण कम्पनी मृत सञ्जीवनी निर्माण सेवासँगको सम्झौता गरेको थियो। कार्यालयले गत चैत 17 गते संशोधित डिजाइन स्वीकृत भइसकेको जनाउँदै 15 दिनभित्र काम शुरू गर्न अन्तिम मौका दिएको थियो। तर निर्देशनपछि पनि सम्पर्कमा नआएको र प्रगति नदेखिएपछि ठेक्का तोडिएको सड़क डिभिजन प्रमुख राजीव श्रेष्ठले जानकारी दिनुभयो। विक्रम सम्बत 2070 असारमा 10,21,86,000 लागतमा सम्झौता भएको 105 मिटर लामो पुलको हालसम्मको भौतिक प्रगति 36% छ। पुल निर्माण सम्पन्न भएमा दमौलीबाट चितवन पुग्न हालको मुगलिन डुम्रे सड़कभन्दा करिब 25 किलोमिटर दूरी छोटो पर्नेछ। ठेक्का रद्द भएसँगै अब नयाँ बलपत्र आह्वान गरी पुल निर्माणको काम अघि बढाउने बाटो खुलेको छ।
0: कैलालीको धनगढ़ी उपमहानगरले गोदावरीका नगर प्रमुख वीरेन्द्र भट्टलाई 35,000 जरिवाना तिराउने भएको छ। गोदावरी नगर प्रमुख भट्टले रक्सीले मातेर गाड़ी चलाउँदा धनगढ़ी अतरिया 6 लेन सड़कको रेलिङमा क्षति गएपछि धनगढ़ी उपमहानगरले क्षति बराबरको जरिवाना तिराउने निर्णय गरेको हो। गएको अस्ति शनिबार साँझ भट्टले चलाएको गाड़ी सड़कको रेलिङमा ठोकिएर दुर्घटना भएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज राति चीन भ्रमणका लागि वाशिङटनमा जाँदै हुनुहुन्छ। भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङसँग व्यापार लगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। चीनले प्रतिबन्धित इरानी तेल आयात गर्दै आएकाले मध्य पूर्वको द्वन्द पनि वार्ताको एजेण्डामा रहने बताइएको छ। व्हाइट हाउस छोड्ने क्रममा ट्रम्पले मध्य पूर्वको द्वन्दमा अमेरिका बलियो अवस्थामा रहेको दावी गर्नुभएको छ।
2: And one way or the other, it's going to work out very...
0: Hello, I'm going to cover you today. Namaskar.
3: Yo, BFBS, Gurkha Radio.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: नेपालमा पछिल्ला पाँच वर्षमा 2,259 वन डडेलका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार ती घटनाबाट 12 करोड़ रूपियाँ भन्दा बढ़ी क्षति भएको छ भने 871 परिवार प्रभावित भएका छन्। प्राधिकरणको तथ्याङ्क अनुसार 2081 सालमा मात्रै सबैभन्दा धेरै 1,197 डडेलोका घटना भएका थिए। विज्ञहरूका अनुसार नेपालमा हुने 90% भन्दा बढ़ी वन डढेलो मानवीय लापरवाहीका कारण हुने गरेका छन्। चुरोटको ठुटो तथा बबी फाल्ने, पिकनिकको आगो ननिभाउने र वन क्षेत्रमा आगो बाल्ने गतिविधिले डढेलो बढ़ाएको बताइएको छ। वन तथा भू संरक्षण विभागले सुक्खा मौसम र वनमा थुप्रिने पात पतिङ्गा डढेलोको मुख्य कारण भएको जनाएको छ। प्राधिकरणले 10 वर्षे वन डढेलो जोखिम न्यूनीकरण रणनीति तयार गरेको भए पनि अझै पारित हुन सकेको छैन। विज्ञहरूले यो वर्ष नेपालमा तातो हावाको लहर, लू बढ़न सक्ने प्रक्षेपणसँगै वन डढेलोको जोखिम पनि बढ़न सक्ने चेतावनी दिएका छन्। रासोपा सांसद रमेश प्रसाईले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक विरूद्ध अझै मुद्दा दर्ता नभएको भन्दै असन्तुष्टि जनाउनु भएको छ। प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद प्रसाई,
4: मुख महोदय शहीद प्रतिको श्रद्धाञ्जली मैले मुखले औपचारिकता निभाएर होइन, मैले प्रतिनिधित्व गर्ने मेरो सरकारको व्यवहारबाट पुष्टि हुनुपर्दछ। जेएनजी आन्दोलनका अभियुक्त द्वय, नरसंहारका अभियुक्त द्वय, तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री विरूद्ध अदालतमा मुद्दा बुझाउन आजसम्म सरकारलाई केले अड्कायो? प्रमाण पुगेन कि प्राथमिकता पुगेन? सभामुख महोदय, यो देशमा मल्लिक आयोगको प्रतिवेदन दराजमा थन्क्याइयो, रायमाझी आयोग र लाल आयोगका प्रतिवेदनहरू कार्यान्वयन नगरेर हरेक आन्दोलनका शहीदमाथि अन्याय जसरी गरियो, यदि उहिले बाजेको पाला र अहिले हाम्रो पालाको चाला उस्तै भयो भने उही उखान चरितार्थ हुन्छ, हात्ती आयो हात्ती आयो। थ्याङ्क यू भेरी मच।
3: प्रतिपक्षका सांसदहरूले सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। संसद बैठकको सुन्ने समयमा बोलेकी नेकपा सांसद बलावती शर्मा,
5: वर्गीकरण नगरी वर्षौंसम्म बसोबास गरेका सुकुम्बासीहरूको घर टहराहरू डोजर आतंक मचाई भत्काइएका छन्। घर भत्काउँदा गरीब निमुखा जनताको मन पनि भत्केको छ। झण्डै 2/3 सरकारले उत्पीडित भूमिहीनको उठीवास मात्र लगाउने हो कि उचित व्यवस्थापन गर्ने हो, म सरकार समक्ष प्रश्न गर्न चाहन्छु। लोकतन्त्र भनेको बाई द पिपुल, फर द पिपुल, अफ द पिपुल हो, तर यहाँ त के रुल अफ विल भइरहेको छ? शक्ति पृथकीकरणको सिद्धान्तलाई तिलन्जली दिएर सरकारले न्यायालयलाई आफ्नो मुठीमा राखी न्याय कब्जा गर्न खोजेको हो।
3: अब खबर फटाफट।
6: प्रणालीमा समस्या देखिएपछि मुलुकभर राष्ट्रिय परिचय पत्र सेवा अवरुद्ध, गएको 21 गतेदेखि अवरुद्ध सेवा, मर्मत नसकिदासम्म खुल्न नसक्ने पञ्जीकरण विभागको सूचना। विद्यालयको हिउँदे र बर्खे विधा 45 दिनबाट 30 दिनमा झारियो, प्रार्थना समय 15 मिनट र खाजा समय 30 मिनट कायम। रूपन्देहीको तिलोत्तमा नगरपालिका सुकुम्बासी बस्ती हटाउने सरकारी अभियानको विपक्षमा संघीय सरकारले भनेकै आधारमा भूमिहीन अव्यवस्थित बसोबासी बस्ती नहटाउने नगर प्रमुख रामकृष्ण खाँडको अडान। सशस्त्र प्रहरीको सुरक्षा बेस धनुषामा कार्यरत सशस्त्रका इन्सपेक्टर वकिल अधिकारी विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा। कमला ढल्केवर सड़क निर्माणमा माटो र ग्राभेल फिलिङका लागि प्रयोग हुने गाडी रोक्दै घुस लिने गरेका अधिकारीलाई 40,000 घुस लिँदै गरेको बेला पक्राउ गरिएको अख्तियारको दावी। पोखराका आयुर्वेद अस्पताल र क्लिनिकमा गैर कानूनी र गुणस्तरहीन औषधिको निर्वाध बिक्री वितरण, आयुर्वेद उपचारका नाममा विकृति फैलाएको भन्दै कागज सहित हाजिर हुन जिल्ला प्रशासनको निर्देशन। लुम्बिनी सरकार थारू समुदायको पहिचानसँग जोडिएको बर्घर ऐन बनाउँदै यही वर्षको अधिवेशनमा विधेयक पेश गर्ने तयारी। र गएको 5 महिनामा 1,25,000 विदेशी अध्यागमन विभागको ट्रैकिङमा विदेशी नागरिक अनुगमन प्रणालीमा होटल, एजेन्सी, आन्तरिक विमान कम्पनी र विदेशीलाई सेवा दिने 1,500 सेवा प्रदायक आबद्ध।
3: सिरियाली अधिकारीहरूले पूर्व वायुसेना प्रमुखलाई पक्राउ गरेका छन्। उनी बसर अल असद शासनकालका पक्राउ पर्ने पछिल्ला उच्च अधिकारी हुन्। बीबीसीका सेबेस्टियन असरका अनुसार असद शासनसँग सम्बन्धित पूर्व अधिकारीहरूलाई नियन्त्रणमा लिने अभियान जारी छ।
2: Jayez Al-Musa is the latest Assad-era figure to have his mugshot published after his arrest. The EU sanctioned him a decade ago for his involvement in the violent repression of the Syrian people, including the use of chemical weapons. His detention follows that of two generals last Friday, as the Syrian government tries to speed up the process of ensuring accountability for the crimes committed under both Hafez and Bashar al-Assad. Many of those at the top of the former regime, however, are unlikely to face such justice as they managed to make their escape, including, of course, Bashar al-Assad himself.
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज राति चीन भ्रमणका लागि वाशिङटन जाँदै हुनुहुन्छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS

0: प्रेरित अभिव्यक्ति दिनु केवल गैर जिम्मेवार मात्र होइन राष्ट्रप्रति असंवेदनशील व्यवहार पनि हो।
1: भ्रष्टाचार कसुरमा पूर्वपक्षका लागि दिल्ली बजार कारागारमा राखिएका नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारी ज्यानमाने उद्योगको कसुरमा पनि मुछिएका छन्।
2: अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राईलाई मार्ने धम्की दिएको आरोपमा अधिकारी सहित तीनजना विरूद्ध मुद्दा दायर भएको हो। जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धानपछि चारवटा कसुरमा अभियोग दायर भएको परिसरका डीएसपी कैलाश कुमार बुढाथोकीले जानकारी दिनुभएको हो। अधिकारी सहित फिलिपिन्समा लुकेका काभ्रे तेमालेका प्रकाश पाठक र झापा बुद्ध शान्ति दुईका तारा प्रसाद खरेल विरूद्ध मुद्दा दायर भएको हो। उनीहरू विरूद्ध आपराधिक लाभ, आपराधिक षड्यन्त्र, विद्युतीय कारोबार र संगठित अपराध विरूद्धको कसुरमा मुद्दा दायर भएको छ। अधिकारी विरूद्ध अख्तियारले भ्रष्टाचारको आरोपमा अनुसन्धान थालेपछि उनकै निर्देशनमा पाठक र खरेल लगायतले आतंकवादी संगठन एजीएनको डर देखाउँदै राजीनामा नदिए ज्यानै लिनेसम्मको धम्की दिएको प्रहरीको भनाइ छ।
1: तनहुँको देवघाट गाउँपालिका चारमा निर्माण हुने 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजनाको प्रवेश सुरुङ मार्ग निर्माण शुरू भएको छ। नेपाल विद्युत प्राधिकरण अन्तर्गत तनहुँ हाइड्रो पावर लिमिटेडले आरके हाइड्रो इन्जिनियरिङसँगको सम्झौतापछि निर्माण अघि बढ़ाएको हो। आयोजनाबाट वार्षिक 5.78 करोड़ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य राखिएको छ। करिब 227 मिलियन अमेरिकी डलर लागत अनुमान गरिएको आयोजनाको बाद बन्दीपुर नजिक सेती नदीमा निर्माण हुनेछ। आयोजना सञ्चालनमा आएपछि हिउँदियाममा दैनिक कम्तीमा 6 घण्टा 126 मेगावट विद्युत उत्पादन गर्न सकिने जनाइएको छ। साथै आयोजनाका लागि जग्गा अधिग्रहण, विद्युत खरिद सम्झौता र वित्तीय सहयोग प्रक्रिया पनि अघि बढ़ाइएको छ। नेपालमा पछिल्ला 5 वर्षमा 2,259 वन डडेलोका घटना भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार ती घटनाबाट 12 करोड़ रूपियाँ भन्दा बढ़ी क्षति भएको छ भने 871 परिवार प्रभावित भएका छन्। प्राधिकरणको तथ्याङ्क अनुसार 2081 सालमा मात्रै 1,197 डढेलोका घटना भएका थिए। विज्ञहरूका अनुसार नेपालमा हुने 90% भन्दा बढ़ी वन डढेलो मानवीय लापरवाहीका कारण हुने गरेका छन्। चुरोटको ठुटो तथा अभिफालले पिकनिकको आगो ननिभाउने र वन क्षेत्रमा आगो बाल्ने गतिविधिले डढेलो बढ़ाएको बताइएको छ। वन तथा भू संरक्षण विभागले सुक्खा मौसम र वनमा थुप्रिने पात पतिङ्गा डढेलोको मुख्य कारण भएको जनाएको छ। प्राधिकरणले 10 वर्षे वन डढेलो जोखिम न्यूनीकरण रणनीति तयार गरेको भए पनि अझै पारित हुन सकेको छैन। विज्ञहरूले यो वर्ष नेपालमा तातो हावाको लहर, लू बढ़न सक्ने प्रक्षेपणसँगै वन डढेलोको जोखिम पनि बढ़न सक्ने चेतावनी दिएका छन्।
3: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसै साता चिनिया राष्ट्रपति सी जिनपिङसँग हुने भेटमा इरानको विषयमा लामो छलफल हुने बताउनु भएको छ। थप विवरण बीबीसीकी लोरा बेकरबाट।
4: Beijing is coming under growing pressure from the US to use its economic and political influence over Tehran. The two countries have an alliance dating back decades, and China is Iran's biggest trading partner. Nudging Tehran towards the negotiating table may give President Xi leverage over his counterpart. In return, China is likely to pressure the US.

0: Michael Jackson Bart Maron.
1: Haben wir da auch denn?

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्री वारेन्द्र शाहले प्रश्नको सामना नगरेको भन्दै आपत्ति जनाउनु भएको छ। हालसम्म सदनलाई सम्बोधन नगरेको भन्दै सांसद साम्पाङले शाहको योग्यतामाथि नै प्रश्न उठाउनु भएको हो।
4: यो सरकारको प्रधानमन्त्री छ कि छैन? छ भने प्रधानमन्त्रीले सदनलाई सम्बोधन गर्नुपर्छ कि पर्दैन? संसदमा उभिएर सांसदहरूको उत्तर नदिनु भनेको जनताका प्रश्नहरूको उत्तर नदिनु के हाम्रो प्रधानमन्त्री अयोग्य र असक्षम बन्नुभएको हो त? जनता सरकारदेखि नै असुरक्षित महसुस गरिरहेका छन्। यो बेला जनता सरकारसँग डराएर बाँच्नुपर्ने हो? यही हो त लोकतन्त्र? जनताको जीवधनको सुरक्षा गर्न नसक्ने, सीमा रक्षा गर्न नसक्ने सरकारलाई कसरी सफल सरकार भन्न सकिन्छ? सीमावर्ती क्षेत्रमा छिमेकी मुलुकले गरिरहेको निर्माण कार्य नेपाल सरकारलाई सोधेर गरिरहेको हो या आफू खुसी निर्माण गरिरहेको हो? महाकाली नदीको पारिपट्टिको तटमा भइराखेको निर्माणलाई हामी देख्न सक्छौं। सरकार किन मुखदर्शक बनेको छ?
3: नेपाली कांग्रेस संसदीय दलका नेता विश्वराज आङदम्बेले प्रधानमन्त्री वारेन्द्र शाहको स्वास्थ्य परीक्षण रिपोर्ट दिन सरकारलाई अनुरोध गर्नुभएको छ। प्रधानमन्त्री शाहले संसदमा देखाएको व्यवहारको आलोचना गर्ने क्रममा आङदम्बेले स्वास्थ्य रिपोर्ट माग्नु भएको हो।
5: आफ्नै सरकारको नीति कार्यक्रम संसदमा पेश भइरहँदा संसारको कुनै देशको प्रधानमन्त्री बिचैमा उठेर हिँडे भनेर गिनिज बुकमा अब हाम्रो देशको प्रधानमन्त्रीको नाम लेखिने भएको छ।